0: कठिन काम पनि सजिलै सम्पन्न हुनेछ। व्यापारमा नयाँ सम्झौता हुन सक्ने सम्भावना रहेको छ। जीवनसाथीको सहयोगले कार्यक्षेत्रमा सफलता मिल्ने ग्रह गोचर रहेको छ। विद्यार्थीका लागि केही चुनौती आए पनि समाधान गर्न सक्नुहुनेछ। सहकर्मीको सहयोगले महत्वपूर्ण काम सम्पादन गर्न सक्नेछ। आज धार्मिक अथवा आध्यात्मिक तर्फ रुचि बढ्नेछ। समग्रमा आजको दिन उपलब्धिमूलक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशिका व्यक्तिहरूका लागि आज समय केही कमजोर रहने र स्वास्थ्यमा पनि समस्या देखिनेछ। गोप्य कुराहरू अरूसँग साझा नगर्दा राम्रो हुनेछ। आज आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक रहेको छ। खर्च आमदानी भन्दा बढ़ी हुँदा तनाव बढ्नेछ। लगानी तथा सट्टेबाजी कामबाट टाढा रहन आवश्यक छ। प्रेम र पारिवारिक सम्बन्धमा तनाव पनि उत्पन्न हुन सक्ने देखिएको छ। शिक्षा र करियरमा थप मेहनत आवश्यक रहेको छ। काममा सावधानी अपनाउन नसक्दा समस्या बढ्दै जाने ग्रह गोचर रहेको छ। आज धैर्य र सतर्कता अपनाउन आवश्यक छ। अब सातौं राशि तुला राशि। तुला राशिका व्यक्तिहरूका लागि आज समय शुभ रहनेछ। स्वास्थ्य अवस्था सामान्य रहनेछ। घरमा नयाँ सदस्यको आगमन हुने सम्भावना पनि रहेको छ। साझेदारीका कामबाट लाभ मिल्ने देखिन्छ। लामो यात्राको योजना बन्नेछ भने आर्थिक पक्ष बलियो हुनेछ। साथीसँग व्यवहार गर्दा सतर्क हुनुहोला। व्यापारमा राम्रो नाफा हुनेछ। पारिवारिक जीवन सुखद रहने ग्रह गोचर रहेको छ। जीवन साथीसँग सम्बन्ध अझ मजबुत बन्नेछ। आज गरिएको लगानीबाट भविष्यमा राम्रो मुनाफा हुनेछ। तर ऋण सम्बन्धी काममा सावधानी अपनाउन आवश्यक छ। आज गरिने कामबाट लाभ मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज समय चुनौतीपूर्ण रहने देखिएको छ। स्वास्थ्यमा समस्या देखिन सक्छ। जीवन साथीसँग असमझदारी बन्नेछ भने खर्च पनि बन्ने योग रहेको छ। अनावश्यक तनावले मन अशान्त हुन सक्छ। यात्रामा विशेष सावधानी अपनाउन आवश्यक रहेको छ। पारिवारिक विवादको सम्भावना पनि रहेको छ। आर्थिक कारोबारमा विशेष सतर्कता अपनाउन आवश्यक छ। नयाँ लगानी स्थगित गर्नु नै राम्रो हुनेछ। धैर्यताले मात्र आजको दिन सहज बनाउनेछ। आज सकभर यात्रा र आर्थिक कारोबार नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज समय निकै शुभ रहने देखिएको छ। चन्द्रमाको सकारात्मक प्रभावले नयाँ अवसर प्राप्त हुने देखिएको छ। रोकिएको धन फिर्ता हुन सक्छ। व्यापार र उद्योगमा ठूलो सफलता मिल्ने ग्रह गोचर रहेको छ। टाढाका मित्रहरूबाट सहयोग प्राप्त हुनेछ। आज गरिने विदेश सम्बन्धी काममा प्रगति हुने देखिएको छ। समाजमा प्रतिष्ठा बढ्ने ग्रह गोचर रहेको छ। लामो समयपछि बाबा आमासँग भेटघाट हुनेछ। विद्यार्थीका लागि उत्कृष्ट परिणाम आउने र प्रेम सम्बन्धमा पनि उत्साह बढ्ने देखिएको छ। समग्रमा आजको दिन अत्यन्त सकारात्मक रहने ग्रहयोग रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज समय त्यति भर पर्दो रहने छैन। स्वास्थ्य समस्याले तनाव बनाउनेछ। पारिवारिक सम्बन्धमा पनि मनमुटाव हुन सक्छ। नयाँ काम शुरू गर्न सावधानी अपनाउन आवश्यक छ। व्यापारमा उतार चढाव आउने सम्भावना रहेको छ। विद्यार्थीलाई ध्यान केन्द्रित गर्न निकै कठिन हुनेछ। प्रेम सम्बन्धमा दूरी बढ्न सक्ने भएकाले तपाईँ सचेत हुन आवश्यक छ। आज अन्य दिनको तुलनामा खर्च बढ्ने सम्भावना पनि रहेको छ। धार्मिक कार्यतर्फ मन जानेछ। धैर्यता र संयमता राख्न सके निकै राम्रो उपलब्धि प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज समय शुभ रहनेछ। स्वास्थ्य पनि सामान्य राम्रो रहनेछ। दिन रमाइलो र उपलब्धिमूलक रहनेछ। साथीभाइसँग भेटघाट र मनोरञ्जनको अवसर मिल्नेछ। पारिवारिक जीवन सुखद रहने देखिएको छ। सन्तानबाट खुशीको खबर मिल्नेछ। नयाँ काम शुरू गर्नका लागि आजको दिन उपयुक्त रहेको छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा प्रतिस्पर्धी कमजोर हुनेछन्। खानपानमा सन्तुलन मिलाउनु भएमा शरीरमा अझ धेरै स्फूर्ति बढेर जानेछ। साँझ पख घरमा कुनै माङ्गलिक कार्य हुनेछ। स्वास्थ्यको दृष्टिकोणले आजको दिन निकै राम्रो रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज समय केही प्रतिकूल रहने देखिएको छ। अनावश्यक विवादमा फसिने सम्भावना पनि उत्तिकै रहेको छ। आफ्नो काममा मात्र ध्यान दिन आवश्यक छ। आर्थिक कारोबारमा सावधानी अपनाउनु उपयुक्त हुनेछ। आर्थिक विषयले पारिवारिक तनाव बढ्नेछ। सहकर्मीहरूसँग पनि असमझदारी बढ्दै जाने देखिएको छ। कामको चापले मानसिक तनाव बढ्नेछ। व्यापारमा आमदानी र खर्च बराबर हुनेछ। प्रेम सम्बन्धमा विश्वासको कमी हुनेछ। धैर्य र समझदारीले आजको दिन सहज बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साइत साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछन्। त्यसैले पूर्वलाई अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर पश्चिम र दक्षिणतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सक्खर, गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्न
1: सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पार्न परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा जस लाग्दै छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बिलासा शुभ लाभदी बेला बिहानमा 5:10 छ 6:55 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 6:55 8:39 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:39 10:23 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 10:23 मध्याहमा 12:07 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। मध्याहमा 12:07 दिनमा 1:51 रोग बेला रहनेछ। दिनमा 1:51 3:35 उद्योग बेला रहनेछ। दिनमा 3:35 5:19 चौर बेला रहनेछ भने दिनमा 5:19 साँझमा 7:03 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभदी बेलाको रात्रि लागौं। साँझमा 7:03 8:19 अमृत बेला रहनेछ। साँझमा 8:19 9:35 काल बेला रहनेछ। राति 9:35 10:51 शुभ बेला रहनेछ। राति 10:51 12:07 रोग बेला रहनेछ। राति 12:07 1:23 उद्योग बेला रहनेछ। राति 1:23 2:39 चौर बेला रहनेछ। राति 2:39 3:55 लाभ बेला रहनेछ। राति 3:55 भोलि बिहानमा 5:11 समय फेरि अमृत बेला रहनेछ। यसमा चौर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुका लसा सबैभन्दा खराब समय मध्याहमा 12:00 दिनमा 1:30 समय राहुका लसा सबैभन्दा खराब समय रहनेछ। त्यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
2: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
6: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
7: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
7: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
7: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
8: सफलता स्टुडियो टाइम।

नमस्कार। जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ट्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा कपिङ च्याम्पियनशीप हुँदै 20 जिल्लाका किसानको सहभागिता रहने। पोखरामा सुरक्षित वैदेशिक रोजगारीबारे न्यायिक समिति, मेलमिलापकर्ता र संचारकर्मीलाई अभिमुखीकरण। पेट्रोल डिजल र एलपी ग्यासको मूल्य घट्यो। प्रतिभा बिजनेस स्कूलमा पहिलो पटक भीआईटी पढाइ हुँदै गण्डकीमै काठमाडौँ विश्वविद्यालयको सम्बन्धन। लेक साइडको श्रीकृष्ण मारवाडी रेस्टुरेन्टलाई 50,000 जरिवाना। जनताको रगत र बलिदानबाट प्राप्त संघीय व्यवस्थालाई कमजोर बनाउन खोज्नु गलत भएको कांग्रेस नेता आङ दाब्बेको दावी। एन्फामा भएको सरकारीता बाह्य हस्तक्षेपकै कारण अहिलेको अवस्था सिर्जना भएको एमाले अध्यक्ष ओलीको आरोप। 2 महिनापछि भारततर्फ नेपाली चिया निर्यात पुनः शुरू। उद्योगी रातमा जर्मनीमा अभिभावकको विवादले लियो 6 जनाको गोदान। गोली चिया लाउने सहित 3 जना पक्राउ। र एम्बाप्पेको 2 गोलमा स्वीडेनमाथि सहज जित निकाल्दै फ्रान्स किट्यो। प्री क्वार्टर फाइनलमा आइभरी कोस्टलाई हराउँदै नर्वे पहिलो पटक अन्तिम स्वरमा प्रवेश। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजलमा 30 रूपियाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 100 रूपियाँ घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार असार 17 गते राति 12:01 लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। इण्डियन आयल कर्पोरेशन आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रति लिटर 15.09 रूपियाँ, डिजल 29.46 रूपियाँ, हवाई इन्धन प्रति लिटर 29.42 रूपियाँ तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको निगमले जनाएको छ। यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौँका लागि बिक्री मूल्य प्रति किलो लिटर 365 अमेरिकी डलरले घटाइएको छ भने पोखरा र भैरहको लागि ब्रेक इभन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। घटेर आएको मूल्य अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गमा 194 रूपियाँ, दोस्रो वर्गमा 196 रूपियाँ र तेस्रो वर्गमा 197 रूपियाँ पुगेको छ। यस्तै डिजलको मूल्य पहिलो वर्गमा 192 रूपियाँ, दोस्रो वर्गमा 194 रूपियाँ र तेस्रो वर्गमा 195 रूपियाँ रहने भएको छ। यसर्थ पोखरामा पेट्रोलको मूल्य अब 197 रूपियाँ कायम भएको छ। पोखरामा राष्ट्रिय कफी प्रदर्शन तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनशीप आयोजना हुने भएको छ। नेपाल सरकार अन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय पोखराले नेपाल कफी व्यवसाय महासंघ र केन्द्रीय कफी सहकारी संघसँगको सहकारीमा असार 20 गते शनिबार उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। पोखरा पाँचमालेपाटन डुमरी बोर्ड स्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय परिसर तथा कफी बगैंचामा हुने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम छ। चिनौ चाखौं अपनाऊ प्रबन्धन गरौं भन्ने मूल नारासहित बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन हुने कार्यक्रममा देशभरका कफी उत्पादक, किसान, प्रशोधनकर्ता, व्यवसायी तथा विज्ञहरूको सहभागिता रहने। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्रपुरीले जानकारी दिनुभयो। उहाँका अनुसार इलामदेखि गुल्मीसम्मका लागि करिब 20 जिल्लाका कफी उत्पादक, प्रशोधनकर्ता र व्यवसायी सहभागी हुनेछन्। कार्यक्रमको मुख्य आकर्षण राष्ट्रिय कफी कम्पिङ च्याम्पियनशीप हुनेछ, जहाँ देशभरका कफीको स्वाद, सुगन्ध र गुणस्तरका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट कफी छनौट गरिनेछ। प्रतियोगिताका लागि 20 जिल्लाका 32 जना किसानले नाम दर्ता गराइसकेका छन्। विजेताले 10,000 रूपियाँ, उपविजेताले 7,500 रूपियाँ र तृतीय हुनले 5,000 रूपियाँ नगद सहित अवार्ड प्राप्त गरेछन्। कार्यक्रममा कफी नर्सरी तथा बगैंचा अवलोकन, उत्कृष्ट नेपाली कफीको निशुल्क सार्वजनिक कपिङ, कफी बार तथा उपकरण प्रदर्शन, निशुल्क कफी स्वाद परीक्षण, कफी प्रशोधन तथा पहिचान प्रतियोगिता, बिउदेखि कपसम्मको सम्पूर्ण कफी मूल्य संलग्नको प्रदर्शनी तथा कफी मेसिन प्रदर्शन समेत गरिनेछ। यस्तै कफी उत्पादनका चुनौती, गुणस्तर सुधार तथा बजार विस्तारका विषयमा प्यानल छलफल, कफी विज्ञबाट प्राविधिक परामर्श तथा कफी सम्बन्धी मनोरञ्जनात्मक गतिविधि समेत सञ्चालन गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार यस कार्यक्रमले नेपाल कफीको विशिष्ट स्वाद, गुणस्तर र पहिचानलाई राष्ट्र तथा अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्ने महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले न्यायिक समिति मेलमिलापकर्ता तथा संचारकर्मीहरूको लागि अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गत संचालित सुरक्षित आप्रवासन सामी कार्यक्रमले आयोजना गरेको कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी कानूनी व्यवस्था, नीति तथा प्रक्रिया, वैदेशिक रोजगारसँग जोड़िएका विवाद तथा समस्याको व्यवस्थापन, श्रमिक अधिकार संरक्षण तथा तथ्यपरक सूचना सम्प्रेषणका विषयमा छलफल गरिएको थियो। संयोजक आदित्य ध्वज श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा हुने ठगी, शोषण तथा मानव बेचबिखन न्यूनीकरण गर्दै सुरक्षित आप्रवासनका विषयमा समुदाय स्तरमा चेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। कार्यक्रममा सामी कार्यक्रमका गण्डकी प्रदेश व्यवस्थापक आमा कला शर्माले वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रका लागि विप्रेषणको प्रमुख स्रोत भए पनि यो क्षेत्र अझै चुनौतीपूर्ण रहेको बताउनुभयो। उहाँले गन्तव्य मुलुकमा नेपाली श्रमिकहरूले विभिन्न समस्या भोग्नु परेको उल्लेख गर्दै सुरक्षित व्यवस्थित र विश्वासशीलो वैदेशिक रोजगारीका लागि व्यापक जनचेतना, कानूनी सचेतना र वित्तीय सुरक्षातामा जोड़ दिनुभयो। उहाँले वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगी श्रमिकमा मात्र सीमित नरही मृत्यु भएका श्रमिकका शव व्यवस्थापनसम्म पनि देखिने गरेको उल्लेख गर्दै यस क्षेत्रको सुधारका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सामी कार्यक्रमका जिल्ला संयोजक आदित्य ध्वज श्रेष्ठले पोखरा महानगरपालिका र कास्की जिल्लामा संचालित कार्यक्रमका गतिविधि तथा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी नीतिगत प्राथमिकता बारे प्रस्तुति दिनुभएको थियो। हेल्बेटासका नेपालकै कार्यक्रम अधिकृत रोजलिन किमारी सिंहले वैदेशिक रोजगारीको वर्तमान अवस्था तथा न्यायिक समिति र मेलमिलापकर्ताको भूमिका बारे जानकारी गराउनुभयो। यस्तै पोखरा महानगरपालिकाका प्रमुखका प्रेस संयोजक भीम थापाले वैदेशिक रोजगारीका विषयमा संचार माध्यमको जिम्मेवारी, समाचार सम्प्रेषणमा संवेदनशीलता, गोपनीयता, शीर्षकको प्रभाव तथा पत्रकारिताको आचार संहिताबारे अभिमुखीकरण गरेका थिए। कार्यक्रममा न्यायिक समितिका सदस्य रजनी परियार र कालिदास पोखरेलले वैदेशिक रोजगारीका कारण उत्पन्न हुने सामाजिक विवादका शान्तिपूर्ण समाधानमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे। कालिदास पोखरेलको अवस्थामा सम्पन्न कार्यक्रमको संचालन मनोसामाजिक परामर्शकर्ता प्रभा आचार्यले गरेकी थिइन्। कार्यक्रममा पोखरा महानगरपालिकामा सूचीकृत मेलमिलापकर्ता तथा संचारकर्मीहरूको सहभागिता रहेको थियो। पोखराको प्रतिभा बिजनेस स्कूलले काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा पहिलो पटक ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी कार्यक्रम सञ्चालन गर्ने भएको छ। गण्डकी प्रदेशमै पहिलो पटक सञ्चालन हुन लागेको दावी गरिएको यो चार वर्षे आठ सेमेस्टर कार्यक्रम आगामी अक्टूबरदेखि शुरू हुनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले बीआईटी कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। प्रतिभा माध्यमिक विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार प्रवेशका लागि अनलाइन आवेदन फारम जुन 19 जुलाई 9 खुल्ला रहनेछ। पहिलो शैक्षिक सत्रमा 30 विद्यार्थी मात्र भर्ना गरिनेछ। बीआईटी अध्ययन गर्न कक्षा 12 विद्या विज्ञान संकाय अन्तर्गत फिजिक्स, केमिस्ट्री, गणित र कम्प्युटर साइन्स अध्ययन गरी उत्तीर्ण भएका विद्यार्थी योग्य हुनेछन्। साथै सीटीईटीको 3 प्राविधिक कार्यक्रम अन्तर्गत गणित, फिजिक्स, केमिस्ट्री र कम्प्युटर साइन्स अध्ययन गरेका विद्यार्थी पनि भर्ना पाउनेछन्। विद्यालयका अनुसार 4 अध्ययनका लागि कुल शुल्क 9,60,000 रूपियाँ निर्धारण गरिएको छ, जसमा मासिक शुल्क समेत समावेश गरिएको छ। भर्नाका बेला कुल शुल्कको 25% बुझाउनु पर्ने व्यवस्था गरिएको छ। प्राचार्य सापकोटाले बीआईटी कार्यक्रम काठमाडौँ विश्वविद्यालयको शैक्षिक मापदण्ड अनुसार सञ्चालन हुने र यसको शैक्षिक सुपरिवेक्षण विश्वविद्यालयकै स्कूल अफ इन्जिनियरिङले गर्ने जानकारी दिनुभयो। प्रतिभा बिजनेस स्कूलका प्राचार्य रविचन्द्र रविप्रसाद प्रतिभा बिजनेस स्कूलका प्राचार्य रवि प्रसाद भरालका अनुसार पाठ्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स, एआई, डाटा साइन्स, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ, वेब टेक्नोलोजी, मोबाइल एप विकास, नेटवर्क सुरक्षा, डाटाबेस व्यवस्थापन तथा परियोजना व्यवस्थापन जस्ता विश्वव्यापी रूपमा उच्च माग भएका विषय समावेश छन्। उनले सूचना प्रविधिको तीव्र विकाससँगै विश्व बजारमा बढ़दो रोजगारीको अवसरलाई मध्यनजर गर्दै पाठ्यक्रम तयार गरिएको बताउँदै विद्यालयको लक्ष्य केवल डिग्री प्रदान गर्ने नभई भविष्यका प्राविधिक नेतृत्वकर्ता, अनुसन्धानकर्ता, उद्यमी तथा जिम्मेवार नागरिक उत्पादन गर्ने रहेको स्पष्ट पारे। विद्यालयका अध्यक्ष नारायण प्रसाद पौडेलको बीआईटी कार्यक्रम सञ्चालनसँगै गण्डकी प्रदेशका विद्यार्थीले काठमाडौँ वा विदेश गएर अध्ययन गर्नुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरे। उनले उच्च शिक्षामा सूचना प्रविधि विषय विस्तार गर्दै विद्यालयलाई आधुनिक प्रविधि शिक्षाको केन्द्रमाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। साथै अनुसन्धान, नवप्रबन्धन र उद्योग संघको सहकार्यलाई प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा प्रदान गरिने तथा विद्यार्थीले पढ्दै कमाउँदै जाने अवसर समेत प्राप्त गर्ने दावी गरे। जिल्ला अनुगमन समितिले कास्कीले
जिल्ला अंगमन समिति कास्कीले पोखरा छ लेक्सार स्थित श्रीकृष्ण माणबाडी रेस्टुरेन्टलाई विभिन्न कानूनी मापदण्ड उल्लंघन गरेको पाएपछि 50,000 रूपियाँ जरिमाना गरेको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालका अनुसार उपभोक्ताको गुनासोपछि गरिएको अनुगमनमा रेस्टुरेन्टको भान्सा सरसफाई नभएको, व्यवसाय नवीकरण नगरेको तथा मदिरा बिक्रीको अनुमति नलिई मदिरा बिक्री वितरण गरेको भित्तिएपछि जरिमाना गरिएको हो। रेस्टुरेन्टका संचालक लालबाबु शाहलाई 7 दिनभित्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने निर्देशन समेत दिएको छ। सरसफाईको अवस्था कमजोर देखिएपछि आइतबार बन्द गरिएको रेस्टुरेन्टले सरसफाई सुधार गरेपछि सोमबारदेखि पूर्ण सञ्चालनको अनुमति पाएको प्रशासनले जनाएको छ। यसैबीच सोमबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रामघाट स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको क्यान्टिनमा पनि अनुगमन गरिएको थियो। अनुगमनका क्रममा क्यान्टिनमा सरसफाईमा लापरवाही भएको तथा तारेको खाद्य पदार्थ खुल्ला र चरपष्ट अवस्थामा राखिएको भेटिएपछि संचालक उचित खड्कालाई सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी बराले बताउनुभयो। त्यसै गरी पोखरा 11 फुलबारी स्थित मणिपाल शिक्षण अस्पतालका 2 क्यान्टिनमा समेत अनुगमन गरेको छ। अस्पतालको भुइँतालामा रहेको क्यान्टिनबाट के गुणस्तरहीन खाद्य पदार्थ फेला परेपछि नष्ट गरिएको छ। साथै उत्पादन समिति, उपभोग्य मिति र ब्याज नम्बर उल्लेख नभएको तथा भान्सा सरसफाई समय सन्तोषजनक नभएको संचालक सुदीप सिग्देललाई एक साताभित्र आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने निर्देशन दिएको छ। यस्तै मणिपाल अस्पताल परिसरमै रहेको सर्वगुण फूड चेन किचनमा गरिएको अनुगमनमा क्रममा उत्पादन मिति, उपभोग्य मिति र लेबल उल्लेख नभएको भएकामा लागि राखिएको 47 बेकरी जन्य खाद्य पदार्थ नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य अनुसन्धान अधिकृत दीपक कुमारले जानकारी दिनुभयो। उक्त किचनका संचालक सन्तोष पास्तोलाई पनि आवश्यक कागजात सहित प्रशासनमा उपस्थित हुने निर्देशन दिएको छ। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय कास्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा महानगर, राष्ट्रिय उपभोक्ता मञ्च, सुरक्षाकर्मी र संचारकर्मीको सहभागिता रहेको थियो। देशभर सञ्चालित होटल रेस्टुरेन्टहरूका खानाको गुणस्तर स्वच्छताको नियमित अनुगमन गर्न गृह मन्त्रालयले 70 जिल्ला प्रशासनलाई निर्देशन दिएको छ। जिल्ला मन्त्री स्तरीय निर्णयको आधारमा मन्त्रालयका शाखा अधिकृत संगम साकोटाले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेर अनुगमन त्यस्तो निर्देशन पठाएका हुन्। पत्रमा नियमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउने तर्फ अग्रसर हुनका लागि आह्वान गरिएको छ। नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पुर्याउने वा प्रचलित कानूनको उल्लंघन गर्ने जुनसुकै पक्षलाई कानूनी बमोजिम हदैसम्म कड़ा कार्यवाही गरिने शाखा अधिकृत सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। गृह मन्त्रालयले देशभर सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको सम्बन्धमा सर्वसाधारण नागरिकबाट प्राप्त व्यापक गुनासोप्रति गृह मन्त्रालयको गम्भीर आकर्षण भएको जनाएको छ। गृह मन्त्रालयले आम नागरिकको गुनासोहरू सहजै दर्ता गर्न सकिने गरी जिल्ला प्रशासन कार्यालयमा एक गुनासो सुनाई संयन्त्र हटलाइन वा द्रुत सेवा डेस्क तुरन्त स्थापना गर्नका लागि निर्देशन दिएको छ। नागरिक स्तरबाट प्राप्त प्रत्येक गुनासालाई उच्च प्राथमिकताका साथ राखी तत्काल समाधान गर्न अनुरोध गरिएको छ। स्थानीय प्रशासनको प्रभावकारिता र नागरिक विश्वासलाई कायम राख्न सानातिना विषयमा गुनासोकर्ताहरू केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने स्थितिको पूर्ण रूपमा अन्त्य गर्ने परम्पराको अन्त्य गर्न भनिएको छ। वर्षायाम शुरू भएसँगै नारायणगढ मुगलिन सड़क खण्डमा सम्भावित पहिरोको कारण सड़क अवरूद्ध हुन नदिन आवश्यक उपकरण र जनस्थित तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्रमा अन्तर्गत पर्ने नारायणगढ मुगलिन सड़क खण्ड तथा कालीगण्डकी करिडोरमा पहिरोको जोखिमलाई नजर गर्दै उपकरण अपरेटर सहित तयारी अवस्थामा राखेको हो। कार्यालयका प्रमुख सिनियर इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षा यताका बेला पहिरो खस्ने जोखिम भएका स्थानमा सड़क अवरूद्ध हुन सक्ने भएकाले तत्काल सञ्चालनमा ल्याउन आवश्यक उपकरण

0: शंखुवासभा को सिलीचोंग गांव पालिका एक में अविरल वर्षा पछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्र सहित 28 घर परिवार स्थायित्व भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले थिएनछोंग को सामुदायिक स्वास्थ्य चौकी पनि जोखिममा परेको छ। पहिरोबाट बस्तीमाथिको जमीन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको हो। प्रभावित क्षेत्रमा हिजो जिल्ला प्रहरी कार्यालय शंखुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा 10 जनाको टोली घटनास्थलमा पुगेको थियो। सिलीचोंग गाउँपालिकाले विज्ञप्ति निकालेर जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। बस्तीको तत्काल अनुगमन, सुरक्षित ठाउँमा स्थानान्तरण, राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष भूपाल राज नेवाङले बताउनुभयो। सिलीचोङमा रहेका दुईवटा जलविद्युत आयोजनामा क्षति पुग्दा गाउँका 600 भन्दा धेरै घर परिवार अन्धकारमा बस्न बाध्य छन्। सिसुवामा 60 किलोवाटको सिसुवा खोला लघु जलविद्युत र 30 किलोवाटको चेक चटेकमा लघु जलविद्युत आयोजनामा क्षति पुगेको गाउँपालिकाका मेवाहाङले बताउनुभयो। सिसुवा खोलामा आएको बाढ़ीले दुईवटा विद्यालयमा क्षति पुगेपछि पठन पाठन बन्द भएको छ। पहिरोको जोखिम बढ़दै गएपछि स्थानीयवासी आफन्तकोमा आश्रय लिएर बसेका छन्। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि? पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 58 2 51 27 14।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462689।
2: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
3: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क पिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, पिस्टेल भेटनरी सेन्टर।
4: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
5: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
4: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर।

0: राज खड्का फोन नम्बर 061-35-6551 सम्झनुहोस् है नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
1: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
2: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 98460-20-127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
3: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
4: काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा चाहिँ उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
6: एक किसिमको विश्रामपछि खबर संगालोमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदाबेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। 68 संसद दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले नेतृत्वको आफ्नै अकर्मण्यता, अपरिपक्व सोच र कमजोरीलाई शासकीय स्वरूपमाथि दोष थुपार्ने खोजिएको टिप्पणी गरे। उनले 7 प्रदेश र 3 तहको सरकार सहितको वर्तमान शासकीय संरचना नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसलाई कुनै लहर, आवेग र उत्तेजनाका भरमा निर्णयको बन्दी बनाउन नहुने बताए। वर्तमान व्यवस्थाप्रति संशय पैदा गर्नु उचित नभएको उनको भनाइ छ। उनले संसद दिवसलाई केवल औपचारिक उत्सवका रूपमा सीमित नराखी देश लोकतन्त्र र जनताप्रतिको प्रतिबद्धतालाई थप सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। साथै उक्त प्रतिबद्धतालाई व्यवहारमा उतार्न सबै पक्षले साझा अठोटका साथ अघि बढ्नुपर्ने उनको भनाइरहेको छ।
7: आज हामी 68 संसद दिवस जो प्रतिबद्धता बनोस् भन्ने संकल्प व्यक्त गर्दै गर्दाखेरि हामीहरूले के कुरा बिर्सन हुँदैन भन्दाखेरि हामीले हाम्रो यो अभ्यासमा नेपाललाई, हाम्रो मुलुकको शासन, यो शासकीय स्वरूपलाई हामीले विभिन्न स्वरूपमा हामीले बदलिएका छौं। त्यो विभिन्न स्वरूपमा बदलिएको आजको नेपाली शासकीय स्वरूप कुनै एउटा पार्टीको लहरमा या कुनै एउटा पार्टीको घोषणा पत्र र सोचबाट मात्रै आएको होइन। यो शासकीय स्वरूप नेपाली जनताको अथक लड़ाईको परिणाम त त्यो हुँदै हो। सँगसँगै पछिल्लो चोटि जनताले प्रत्यक्ष अनुभूति गर्न पाउने सिंहदरबारको अधिकार गाउँमा ठाउँमा प्राप्त गर्न सक्ने त्यो सोचबाट आजको शासकीय स्वरूपको परिकल्पना पनि गरिएको हो। आज हामीहरू यो मोडर्न जमानाको यो पिक आवर हो, अहिले पिक आवर, यो बेलामा हामीले हाम्रो संसदीय मूल्य मान्यता सोच र यसको चाहिँ गरिमालाई उचाइमा पुर्याएर जनताले छबक्कै महसुस गर्न सक्ने ठाउँमा पुर्याउ गरेको म्यासेज दिइराख्नु पर्ने बेलामा आज हामीहरू त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने ठाउँतर्फ हामीहरू फर्किएर गएको जस्तो अनुभूति पनि हामीहरूले गरिराखेका छौं। त्यो राम्रो कुरो होइन। शासकीय स्वरूपले हाम्रो अकर्मण्यता, हाम्रो सोचको अपरिपक्वता हाम्रो शासकीय स्वरूपमाथि खन्याउन थाल्यो। हामीले नजानेको अभ्यासै नगरिकन त्यसका प्रति प्रश्न उठाउन थाल्यौं। त्यो राम्रो कुरो हुँदैन। त्यसले गर्दाखेरि आज हामीहरूले जनताहरूलाई थपक्कै महसुस गर्ने ठाउँमा पुर्याउनका निम्ति जसरी शासकीय स्वरूपको सातवटा प्रदेशको हामीहरूले परिकल्पना गरेका छौं, तीन तहको स्थानीय तहको हामीले परिकल्पना गरेका छौं, यो परिकल्पनामा कुनै लहर, कुनै आवेग, कुनै चाहिँ उत्तेजना यस्ता कुराहरूले त्यो जनताको रगतबाट साटेर ल्याएको त्यो निष्कर्ष जो ऐतिहासिक छ त्यसलाई अडिनलाई बन्दी बनाउनु हुँदैन, त्यसका प्रति क्वेशन मार्क उठाउनु हुँदैन।
6: अब बाँकी समाचार। सूचना तथा संचार प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले सरकारले हलुका हुलाक सेवालाई सार्वजनिक निजी साझेदारी पीपीपी मोडल मार्फत अघि बढ़ाउने योजना बनाएको बताउनु भएको छ। मंगलबार काठमाडौँमा आयोजित हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्च स्तरीय संवाद कार्यक्रममा बोल्दै उहाँले सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्रै जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न सकिने भएकाले सरकारले सोही अवधारणा अनुसार काम गरिरहेको बताउनुभयो। मन्त्री तिमिल सिन्हाले हुलाक सेवा सम्बन्धी नीतिगत तथा संरचनाको सुधार आवश्यक रहेको उल्लेख गर्दै विद्यमान संरचनाको कार्यक्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। सरकारले हुलाक सेवाको सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढ़ाएको र 100 दिनभित्र गर्ने लक्ष्य राखिएको काममा उल्लेखनीय प्रगति भएको उनले दावी गर्नुभयो। उहाँले आगामी वर्ष हुलाक सेवालाई थप आधुनिक, प्रभावकारी र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सरकार गम्भीर पूर्वक अघि बढ़ाएको पनि बताउनु भएको छ।
8: हुलाकसँग सम्बन्धित पोलिसीहरूको रिफर्म जरुरी छ, हुलाकको स्ट्रक्चरकै आफ्नै रिफर्म जरुरी छ, यसमा गर्नुपर्ने कामहरू यो एक्जिस्टिङ स्ट्रक्चरहरूको एफिसियन्सी बढाउनु पर्न जरुरी छ। धेरै कामहरू छन्, पहिला हामीले केही शुरूआत गरेका छौँ र गर्नुपर्ने के हो भन्ने कुरा पनि आइडेन्टिफाई भएका छन्। हामी यो सरकारको 100 दिन पुग्न पुग्नै लागेको छ, 100 दिनभित्र हुलाकसँग सम्बन्धित पनि केही कामहरू हामीले आँटेका थियौँ। त्यो कामहरूमा निकै राम्रो प्रगति पनि भएको छ र आउँदो वर्षमा चाहिँ हुलाकलाई कहाँ पुर्याउन सकिन्छ भन्ने बारेमा हामी गम्भीर छौँ, गम्भीरतासहित काम गर्छौँ। अब यसमा अघि प्रसङ्ग पनि आयो कि सरकारी हुलाक सेवाले मात्रै देशको सम्पूर्ण यो सेवा जुन पोस्टल सर्भिस छ यसलाई इफेक्टिभ बनाउन सक्छ अथवा त्यो जरुरी छ, त्यो सम्भव पनि नहोला र त्यो जरुरी पनि छैन। अघि भनेको जस्तो पब्लिक प्राइभेट पार्टनरसिपबाट, किनभने सबै कुराहरू सरकारको नियन्त्रणबाट गर्ने भन्ने सरकारको सोच पनि होइन र निजी क्षेत्रले सरकारी क्षेत्रसँग सहकार्य गरेर नै जनतासम्म चाहिँ प्रभावकारी रूपमा सेवाहरू दिन सकिन्छ भन्ने कुरामा सरकार जानकार छ। म यहाँहरूलाई अनुरोध पनि गर्न चाहन्छु, यहाँहरू जो जो स्टेक होल्डर्स हुनुहुन्छ, अघि संघको अध्यक्षले पनि बोलेर जानुभयो, म उहाँहरूलाई पनि यदि यहाँहरूले कुनै बटलनेकहरू, कुनै समस्याहरू अघि भन्नुभयो, यता गयो उता देखाइदिनुहुन्छ, उता गयो यता देखाइदिनुहुन्छ, त्यस्तो केही छ भनेदेखि हामीले सहजीकरण गर्ने म तपाईँलाई अनुरोध गर्न चाहन्छु।
6: अब बाँकी समाचार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एन्फामा भएको सरकारी तथा बाह्य हस्तक्षेपका कारण यस्तो अवस्था सिर्जना भएको आरोप लगाउँदै खेल संस्थाहरूलाई स्वतन्त्र रूपमा सञ्चालन हुन दिनुपर्ने बताउनु भएको छ। नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले खेलकुद क्षेत्रमा राजनीति होइन योग्यता, क्षमता र निष्पक्ष प्रतिस्पर्धाको आधारमा अवसर प्रदान गर्नुपर्ने बताउनुभयो। उहाँले खेलाड़ीको क्षमता पहिचान गरी सोही विधामा प्रशिक्षण र प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै क्षमता नभएको क्षेत्रमा जबरजस्ती अघि बढ़ाउँदा अपेक्षित नतिजा नआउने बताउनुभयो। खेलाड़ीलाई प्राप्त पोषण, गुणस्तरीय प्रशिक्षण र शारीरिक विकासका लागि आवश्यक वातावरण उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै उहाँले सरकार त्यसतर्फ अझ जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। ओलीले खेलाड़ीले आधारभूत आवश्यकता नपाएर कमजोर बन्ने अवस्था अन्त्य गर्नुपर्ने बताउँदै सरकारकै हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धको स्थितिमा पुगेको आरोप लगाउनुभयो। उहाँले यस्तो अवस्थाको अन्त्य गर्दै नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याउन सबै पक्षले जिम्मेवार ढंगले काम गर्नुपर्ने आवश्यकता उठाउनुभयो। सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टीले निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सचाएको छ। चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय कार्य समितिका सदस्यहरूमा बढ़ी मत ल्याएर पनि केन्द्रीय सदस्यमा नपरेका भन्ने गुनासोलाई सम्बोधन गर्दै अध्यावधिक सूची सार्वजनिक गरेको हो। निर्वाचन आयोगका अध्यक्ष भुवन केसीको अध्यक्षतामा रहेको समितिले यसअघि महाधिवेशनमा भएको निर्वाचनमा हराइएका भनिकी पोखराकी पूजा वास्तुला र ध्रुव थापा मगरको नाम थपेर सूची प्रकाशित गराएको जनाएको छ। सूची सच्याउने क्रममा आयोगले कृष्णमान श्रेष्ठ सोम सर्वाको नाम केन्द्रीय सदस्यबाट हटाएको छ। भूगोलतर्फको मतदानमा गण्डकी प्रदेशको मत परिणाममा पूजा वास्तुलाई निर्वाचित हुनुपर्नेमा सोम शर्मा हुनु भएकोमा प्राप्त मत परिणामको आवश्यकता अध्ययन गरी वास्तुलाई निर्वाचित घोषणा गर्ने गरिएको र उम्मेद्वारी दर्ता गर्दा पेश गरिएको कागजात पत्र अध्ययन गर्दा ध्रुव निर्वाचित भएको देखिएको आयोगले जनाएको छ। शर्मा बागलुङ दुईवटा निर्वाचित सांसद हुन्। यता राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज बुधबार हुने भएको छ। आज बिहान 11 बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको राष्ट्रपाले जनाएको छ। राष्ट्रपाको पहिलो महाधिवेशन असार 7 गते शुरू भएको थियो। 3 दिनसम्म सम्पन्न गर्ने भनिएको उक्त महाधिवेशन सहमतिको प्रयास भन्दै 7 दिनसम्म लम्बिएको थियो। उक्त महाधिवेशनबाट 59 सदस्य निर्वाचित भएका थिए। बाँकी 51 जना भने सभापतिद्वारा मनोनित हुनेछन्।

अब आर्थिकसम चार भारतीय पक्षले गुणस्तरीय परीक्षणको नाममा लगाएको अवरोध हटेपछि झण्डै दुई महिनादेखि रोकिएको नेपाली अर्थोडक्स चियाको भारततर्फ निराश पुनः शुरू भएको छ। सरकारको उच्च तहबाट भएको कूटनीतिक पहल तथा भारतीय खाद्य सुरक्षा मापदण्ड प्राधिकरणले परीक्षण प्रणालीको खुकुलो मापदण्ड लागू गरेपछि पूर्वी नाका काकरभिट्टाबाट चिया बोकेका सवारी साधन भारत प्रवेश गर्न थालेका हुन्। निकासी अवरूद्ध हुँदा इलामका चिया उद्योगहरूमा मात्रै करिब 12 लाख किलो अर्थोडक्स चिया थन्किएको थियो। अब निर्यात पूर्ण शुरू भएपछि ती चिया भारतीय बजारमा सहज रूपमा पुग्ने विश्वास व्यवसायीले व्यक्त गरेका छन्।

जर्मनी मा ती महिनाकी छोरीको अभिभावकत्व सम्बन्धी विवादमा क्रममा एक व्यक्तिले युवा कल्याण केन्द्रका अन्धाधुन्ध गोली चलाउँदा छ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घटनामा चार महिला र दुई पुरुषको ज्यान गएको छ। मृतक सबै कल्याण केन्द्रका कर्मचारी हुन्। घटनाका बेला तीन महिनाकी शिशु र उनकी आमा कार्यालयभित्र रहे पनि उनीहरू सकुशल रहेको बताइएको छ। बीबीसीका अनुसार स्थानीय समय अनुसार दिउँसो 12:10 बजे गोली चलेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनामा चार महिला र एक पुरूषको केन्द्रभित्रै मृत्यु भएको थियो भने अर्का एकजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले गोली चलाएको आरोपमा 45 वर्षीय टर्की मूलका एक व्यक्तिसहित तीनजनालाई पक्राउ गरेको छ। ती व्यक्ति जर्मनीमै जन्मिएका र हानोभरमा बसोबास गर्दै आएका थिए। घटनापछि उनी एक महिलाले चलाएको कारमा चढेर फरार भएका थिए। प्रहरीले कारलाई पछ्याउँदै रोकिन चेतावनी दिएको र नमानेपछि गाडीमाथि गोली चलाइएको प्रत्यक्षदर्शीलाई उद्धित गर्दै स्थानीय संचार माध्यमले जनाएको छन्। त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रमुख कार्थिन शुल्का अनुसार ती व्यक्तिको सोमबार आफ्नी छोरीको अभिभावकत्व सम्बन्धी छलफलका क्रममा केन्द्रमा भेटघाटको समय तय गरिएको थियो। उनी यसअघि धम्की सम्बन्धी घटनाका कारण प्रहरीको निगरानीमा रहे पनि हिंसात्मक व्यक्तिका रूपमा वर्गीकृत थिएनन्। साथै उनीसँग बन्दुक राख्ने कानूनी अनुमति पनि नभएको प्रहरीले जनाएको छ। जर्मनीकी आन्तरिक मामिला मन्त्री डानियल बेहेरेन्सले प्रारम्भिक अनुसन्धानका आधारमा घटना पारिवारिक विवादका कारण भएको बताएकी छन्। प्रहरीले घटनापछि सर्वसाधारणका लागि थप सुरक्षा जोखिम नरहेको जनाएको छ भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको बताएको छ। अब खेलकुदको समाचार। विश्वकप फुटबलमा साबिक फाइनलिस्ट फ्रान्सले अन्तिम स्वरमा स्थान बनाएको छ। बुधबार बिहान सम्पन्न अन्तिम 32 खेलमा केलिन एम्बापेको दुई गोलको सहयोगमा स्वीडेनमाथि 3-0 जित निकाल्दै फ्रान्सले प्याराग्वेसँगको भेट पक्का गरेको हो। अब क्वार्टर फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीलाई हराएको प्याराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। जारी विश्वकपमा फ्रान्सका माइकल ओलिसेले 5 असिस्ट पूरा गरे। सन् 1994 जर्मनीमा थोमस मेसलर हेस्लर पछि विश्वकपको एउटै संस्करणमा कुनै पनि खेलाड़ीले परेको सबैभन्दा धेरै असिस्ट हो। यदि फ्रान्सले यही लय कायम राख्यो भने ओलिसेले आफ्नो असिस्टको संख्या अझ बढ़ाउनेछन्। उता केलियन एम्बापेले अब गोल्डन बुट दौड़मा लियोनल मेस्सीको सामना समान 6 गोलको बराबरी गरेका छन्। साथै विश्वकपमा उनले गोल संख्या 18 पुर्याएका छन्। एम्बापेले सर्वाधिक गोलकर्ताको लाइनमा लियोनल मेस्सी भन्दा अब 1 गोलले पछि रहेका छन्। यता विश्वकप फुटबलमा नर्वेले अन्तिम स्वरमा स्थान बनाएको छ। इतिहासमा पहिलो पटक विश्वकप फुटबलको नकआउट चरणमा जित निकाल्ने क्रममा नर्वेले आइभेरी कोस्टलाई 2-1 पराजित गर्यो। नर्वे विरूद्ध उत्कृष्ट प्रदर्शनका बावजुद अफ्रिकन टोली भने नकआउट चरणबाटै घर फर्किन बाध्य भएको छ। अब मौसम सम्बन्धी जानकारी। हाल नेपालभर मनसुनी बाहेकको बलियो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसमी पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्मै पुगेको छ र आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागका कारण साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा समेत मनसुन विस्तार भएको छ। यससँगै यो वर्षको मनसुन प्रणाली देशैभर पूर्ण रूपमा फैलिएको छ। नेपालमा साधारणतया जून 13 तारीकमा पूर्वी भूभागबाट मनसुनी प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुने गर्दछ। तर यस वर्ष मनसुन सरदर मैती भन्दा 6 दिन ढिलो गरी असार 5 गते पूर्वी भूभागबाट भित्रिएको थियो। सुरुमा कोशी प्रदेशको केही भागमा विस्तार भएको मनसुन असार 8 गते कोशीको बागी भूभागमा मध्य प्रदेश बागमती गण्डकी प्रदेशको केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानमा फैलिएको थियो। यस वर्ष देशभर मनसुनी विस्तार हुन कुल 12 दिन लागेको छ। अहिलेको मौसमी अवस्थालाई हेर्दा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ भने कोशी मध्य बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको अवस्था छ। अहिले बागमती लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र छुट्याङसित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। बुधबार दिनभरिको पूर्वानुमान अनुसार देशभर पूर्णतया बादल लाग्नेछ। देशका विभिन्न भौगोलिक क्षेत्रमा वर्षा र हिमपातको तत्काल आकलन गरिएको छ। महाशाखाका अनुसार देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन छुट्याङसित माध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन छुट्याङसित मध्यमसम्मको वर्षा तथा हिमपात हुने देखिन्छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज विशेष गरी
कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मौसम पूर्वानुमान शाखाले मौसमको अवस्थाको निरन्तर अनुमान गरिरहेको छ र सोही अनुसार नियमित रूपमा मौसम सूचना अध्यावधि गर्दै आदानी गरेको छ। महाशाखाले मौसममा आएको यो परिवर्तन र वर्षाको जोखिमलाई मध्यनजर गर्दै सबैलाई अध्यावधिक मौसमको सूचना जानकारी लिए आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संघालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। पोखरामा राष्ट्रिय कपी प्रदर्शनी तथा कपिङ च्याम्पियनशीप हुँदै 20 जिल्लाका किसानको सहभागिता रहने। पोखरामा सुरक्षित वैदेशिक रोजगारीबारे न्यायिक समिति मेलमिलापकर्ता र संचारकर्मीलाई अभिमुखीकरण। पेट्रोल डिजल र एलपी ग्यासको मूल्य घट्यो। प्रतिभा बिजनेस स्कूलमा पहिलोपटक बीआईटी पढ़ाई हुँदै गण्डकीमै काठमाडौँ विश्वविद्यालयको सम्बन्धन। लेकसाइडको श्रीकृष्ण मारवाड़ी रेस्टुरेन्टलाई 50,000 जरिमाना। अस्पतालका क्यान्टिनमा पनि अनुगमन। जनताको रगत र बलिदानबाट प्राप्त संघीय व्यवस्थालाई कमजोर बनाउन खोज्नु गलत भएको कांग्रेस तथा आम दबाईको दावी। एन्फामा भएको सरकारी तथा बाह्य हस्तक्षेपका कारण अहिलेको अवस्था सिर्जना भएको एमाले ओलीको आरोप। 2 महिनापछि भारततर्फ नेपाली चिरिया निर्यात शुरू। उद्योगीमा राहत। जर्मनीमा अभिभावकको विवादले दियो 6 जनाको ज्यान। गोली चलाउने सहित 3 जना पक्राउ। र एम्बापेको 2 गोलमा स्विडेनमाथि सजित निकाल्दै फ्रान्स प्री क्वार्टर फाइनलमा। आइभरी कोस्टलाई हराउँदै नर्वे पहिलो पटक अन्तिम स्वरमा प्रवेश। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संघालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुनि सक्नुहुनेछ। हाम्रो संचार बुलेटिन अहिले 9 बजे खबर संघाल आउनेछ। हामीसँग सफलताको पाइलामा केही बेर सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखुरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
13: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
13: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
15: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
14: फोन नम्बर 061-57-9015।
16: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
17: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
16: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
18: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9856-35394।
19: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
20: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
21: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
20: अनि कहाँ छ छोरा यो पसल?
21: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
20: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
21: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
20: पोखरा 2 बिन्दवासिनी बस पार्क,
21: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
20: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
21: मोबाइल नम्बर 9846-59581,
20: 9116-15475।
22: बिहान बिहान कहाँ हिँड्न लगाऊ?
1: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेली राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
22: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
23: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0165149485 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0165259004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउ।
25: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856-1246 9852-10504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्ड को तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियोले ती लगाता गान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 9560-21440 9560-60127 र 9080-21440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्टडी एब्रोड जोसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
4: रेडियो सफलता 103.4
0: मेगाहर्ज। मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
5: उमंग
0: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
5: ज्ञानी कामे गुरु।
0: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न न

सम्भव्छा। तपाई भित्र जुन परम आनन्द छ, यदि तपाई त्यसको पूजा गर्न चाहनुहुन्छ भने तपाईलाई अगरबत्तीको आवश्यकता पर्दैन, तपाईलाई आरतीको आवश्यकता पर्दैन, तपाईलाई मालाको आवश्यकता पर्दैन, तपाईलाई फूलको आवश्यकता पर्दैन, तपाईलाई नरिवलको आवश्यकता पर्दैन, केवल तपाईले अन्तर्मुख हुनुपर्दछ। प्रेम रावत।

एकजना राजा थिए। उनलाई यो शंका भयो कि अहंकार कस्तो हुन्छ। उनी खोज्न हिँडे, आफ्नो कुरा सबैसँग राखे कि अहंकार कस्तो हुन्छ, अहंकार कस्तो हुन्छ, अहंकार के हो, अहंकार कस्तो हुन्छ। कसैले भने उनलाई, तिमी सच्चा गुरु महाराज कहाँ जाऊ, उनले नै तपाईँको शंकालाई निवारण गर्नेछन्। घुम्दा घुम्दा घुम्दा घुम्दा घुम्दा धेरै भेटिए र भने, अहंकार राम्रो हुँदैन, यस्तो हुन्छ त्यस्तो हुन्छ। राजा भन्छन्, यो त मलाई पनि थाहा छ राम्रो हुँदैन, तर कस्तो हुन्छ। यसो गर्दा गर्दा उनी एउटा यस्तो ठाउँमा पुगे, गुरु महाराजी बसिरहनु भएको थियो। उनी पनि आएर बसे त गुरु महाराजले सोध्नुभयो, के कुरा हो भाइ, किन यहाँ आएको। राजाले भने, महाराज मलाई एउटा शंका छ कि अहंकार कस्तो हुन्छ। भने राजा, म शंकाको समाधान त गर्न सक्छु, तर एउटा समस्या छ। अहिले एउटा कुवा खन्दै गरेको छु, त्यो कुवा खन्न गाह्रो भइरहेको छ, अनि जबसम्म यो कुवा राम्रो तरिकाले खनिँदैन तबसम्म मसँग समय हुँदैन, अनि जब यो कुवा खनिनेछ तब म तिम्रो शंकाको निवारण गरिदिन्छु। तब राजाले भने, महाराज मसँग त धेरै सिपाही छन्, धेरै मानिसहरू छन्, तपाईँ आज्ञा दिनुहोस्, म अहिले खनाइदिन्छु। गुरु महाराजले भन्नुभयो, यो त एकदमै राम्रो कुरा हुनेछ, तिम्रो शंकाको निवारण पनि छिट्टै हुनेछ। राजाले ताली बजायो, आफ्नो सैनिकलाई बोलायो, कुवा खन, कहाँ खन्ने महाराज, त्यही शुरू गरिएको छ, त्यही ठाउँ हो, खन्न शुरू गर। त्यहाँ फलाम जस्तै कड़ा पत्थर थियो, हतौडाले बजार्यो, हतौडा नै भाँचियो। त्यो ढुङ्गो यताको उता हुँदै कोदालीको प्रयोग गरे, कोदाली नै भाँचियो। गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा ठूलो राशि थुप्रियो कोदालोको, हतौडाको थुप्रो बनिसक्यो। तर त्यो यस्तो पत्थर थियो जसमा निशाना पनि थिएन। तब राजा आएर भन्दछन्, महाराज यो कुवा कहिले खनिन्छ मलाई थाहा छैन, तर मेरो हालत खराब भइसकेको छ, मलाई यो शंका लागिरहेको छ, यसले मलाई हैरान पारिरहेको छ, तपाईँ कृपया केही गर्नुहोस् भने। राजा, कुवा यसकारण खनिरहेको छ ताकि पानी निस्कियो। पानी हो यो जीवनको आनन्द, त्यसलाई पाउनको लागि कुवा खनिरहेको छ। यो पत्थर हो अहंकार, अनि जुन हतौडाहरू भाँचिएका छन्, जुन कोदालीका रास छन् भाँचिएका, यी सबै हुन् बुझाई। जबसम्म यो पत्थर यस्तो छ तबसम्म यो बुझाईले काम गर्दैन। कोही यस्तो सम्झाउने वाला होस्, राम्रो भन्दा राम्रो सम्झाउने वाला होस्, राम्रो भन्दा राम्रो बताउने व्यक्ति होस्, फेरि पनि कुनै काम लाग्दैन, यो पत्थरमा केही पनि हुँदैन। यो हो अहंकार, हेर्नुहोस् सबैतिर हेर्नुहोस्, यो मेरो हो, यो तेरो हो, यो मेरो, यो तेरो, यो मेरो, यो तेरो, सबै चक्कर हो, र यो चक्करमा सबै आए, कोही बचेका छैन। तपाईँ छ चीजबाट बन्नु भएको छ, अक्सिजन, हाइड्रोजन, फस्फोरस, क्याल्सियम, कार्बन र नाइट्रोजन, यी छ पदार्थबाट तपाईँ बन्नु भएको छ। तपाईँ 70% पानी हुनुहुन्छ। म हुँको कुरा गरिरहेको छु, हुँ 70% पानी हो, 70% पानी हुनुहुन्छ र यी धातुबाट बन्नु भएको छ, ठिक छ। भैंसी, कसैले भैंसी पाल्नु भएको छ, राम्रो कुरा हो, दूध त राम्ररी पिउनुहुन्छ। भैंसी केबाट बनेको छ, तिनै पदार्थबाट जसबाट तपाईँ बन्नु भएको छ त्यसैबाट भैंसी बनेको छ। कुकुर कतिजनाले पाल्नु भएको छ, मसँग पनि दुईवटा छन् ससाना, ती केबाट बनेका छन्, ती पनि तिनै चीजबाट बनेका छन्। जसबाट म बनेको छु त्यो बनेको छ। तपाईँलाई यो सम्झाउने कोशिश गरिरहेको छु कि जुन चीजलाई लिएर हामी हिँड्दछौ, ताकि म दोस्रो हुँ, म केही फरक हुँ, म अलग छैन, म त्यही नै हुँ जो सबै छन्। यो हो बाहिरको कुरा, भित्र कुरा फरक छ। भित्र के छ तपाईँको, यदि यसलाई तपाईँले बुझ्नुभयो, तपाईँ भित्र के छ, त तपाईँको जिन्दगी बदलिनेछ। अहिले तपाईँ के गर्नुहुन्छ कि मन मैला तन उजरा टीभीमा हेर्नु भएको छ नि, के साबुन, यसले नुहाउनुहोस्, यसले तपाईँको छाला, ग्यारेन्टी दिन्छु तपाईँको छाला अझ चम्किन थाल्छ। मन मैला तन उजरा बगुला कपटी अङ्ग, कबीरदासजी भन्नुहुन्छ,
तासे तो यसकारण मैले भने कबीरदास जी भन्नुहुन्छ तासे तो कौवा भला तन मन एक ही रंग यो तत मम त सारा संसारलाई खाइरहेको छ यो नेपालको मात्र कुरा होइन अमेरिकामा पनि यस्तै भइरहेको छ यो यस्तो के भन्छन् भाइरस हो यो यस्तो रोग हो कि सबैतिर फैलिरहेको छ तैले यस्तो गरिस तैले यस्तो गरिस तैले यस्तो गरिस तैले यस्तो गरिस तैले त्यस्तो गरिस यस्तो कलियुग बन्यो कि नसोध्नु के चाहियो मानिसलाई पैसा पैसा पैसा पैसा पैसा जोसँग केही छैन उसलाई दस रुपियाँ चाहिन्छ जोसँग दस रुपियाँ छ उसलाई सय रुपियाँ चाहिन्छ जोसँग सय छ उसलाई दुई सय चाहिन्छ अनि जब यो जोसँग केही पनि थिएन उसले जब दस पाउँछ फेरि उसले सयको सपना देख्छ सय हुनेले दुई सय दुई सय हुनेले तीन सयले चार सय हुनेले पाँच सय अनि पाँच सय हुनेवालाले उसले सयको कहाँ सपना देख्छ र ऊ त करोडौंको देख्छ हजार करोड़ कति हुन्छ मसँग कहिले नसोध्नुहोला यसमा कतिवटा शून्य हुन्छन् मसँग नसोध्नुहोस् मलाई थाहा छैन इन्टरनेट गुगलमा गएर म थाहा पाउन सक्छु कि त्यसमा कतिवटा शून्य हुनुपर्दछ यो जीवनमा केवल यसका लागि हो जीवन बिर्सनु भयो एक दिन त जानु पनि छ थाहा छैन के हुन्छ भोलि एक सेकेन्डमा के हुन्छ यो थाहा छैन कसैको निधारमा टाँसिएको छैन तपाईँको मृत्यु फलाना फलाना दिनमा हुन्छ अघा किसी बसरको आफ्नो मृत्युको बारेमा थाहा छैन फेरि पनि हामी यसरी जिउँछौ कि जस्तो कि सय वर्ष बाँच्छौ अनि एक दोस्रोलाई कस्तो आशीर्वाद दिन्छौ सय वर्ष बाँच्छ अनि समय के भन्छन् मानिसहरू समय मसँग छैन हजुर मैले जुन कुरा गरिरहेको छु उसलाई सुन्नका लागि समय छैन ठिक छ मलाई एउटा कुरा बताउनुहोस् तपाईँ समझदार हुनुहुन्छ तपाईँ जन्मिनु त भयो अब एउटै चीज बचेको छ त्यो हो मृत्यु होइन एउटा त भयो अनि दोस्रो ठूलो जुन हुनेछ जसमा सबै मानिसहरू आउँछन् खाना खानको लागि त्यो हो मृत्यु तपाईँ र मृत्युको बीचमा के छ समय नै त छ अनि त्यही तपाईँसँग छैन भने तपाईँ त जानुभयो त्यही त हो दुईवटालाई यसरी छुट्याउने

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर
4: सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5-स्टार होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-587-915।
9: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
9: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
10: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
9: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
10: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने।

0: चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट द पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 9805267793, 9769650960। दोस्ती टू मिट्स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
10: बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेजुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 9811762983, 9855852855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
11: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
12: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0165419485 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0165529004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै जने एउटा सद्भाव अमन चयन साच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ.
9: मदन भण्डारी साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छ.
2: मानव अधिकार र पत्रकारिता
10: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको कार्यक्रम समय सन्दर्भमा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्दैनौ, आज हामी जानकारी दिन्छौ। जानकारी छ मनसूनको, अहिले विपद पूर्व तयारी र मनसूनको अवस्था के छ यो जानकारी दिनेछौ। अहिले सरकारले पनि धेरै देशैभर मनसून फैलिरहेका कारण सकेसम्म अत्यावश्यक नभइकन असार मसान्तसम्म कतै पनि यात्रा नगर्न आग्रह गरेको छ। नेपालमा मनसून देशभर सक्रिय भइरहेको छ र भारी वर्षाका कारण विपदको जोखिम उच्च छ। सम्भावित क्षति न्यूनीकरणका लागि मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना लागू गरिएको छ भने राजमार्ग तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन थालिएको छ। देशको विपद पूर्व तयारी र मनसूनको अवस्थाबारे जानकारी दिने हो भने मौसमी अवस्था र पूर्वानुमानलाई हेर्न सकिन्छ। वर्षाको अवस्था देशभर मनसूनी वायु प्रभाव रहेको छ र देशैभरि मनसून फैलिरहेको सकेको छ। यद्यपि जल तथा मौसम विज्ञान विभागको आकलन अनुसार जेठदेखि असोजसम्मको अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने अनुमान छ, तथापि केही दिन भारी वर्षाको चेतावनी जारी छ। त्यस्तै तापक्रमको कुरा गर्ने हो भने देशभर अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढ़ी रहने सम्भावना छ, जसले गर्दा गर्मीको प्रभाव बढ़ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विभिन्न प्रदेशमा पहाड़ी क्षेत्रमा मेघगर्जन, चट्याङ र भारी वर्षा भइरहेको छ। यो क्रम निरन्तर रहनेछ। यता सरकारी पूर्व तयारी तथा प्रतिकारे पनि कामहरू भइरहेका छन्। त्यस्तै गरेर विभिन्न स्थानीय एनजीओहरूले पनि कामहरू गरिरहेका छन्। विपद व्यवस्थापनको क्षेत्रमा काम भइरहेको छ। त्यस्तै पूर्व तयारी को लागि विभिन्न व्यक्तित्व संस्थाहरू सक्रिय पनि रहनु भएको छ। वर्षाको अवस्थालाई हेरेर कार्ययोजना बनाइएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून पूर्व तयारी तथा प्रतिकार कार्ययोजना स्वीकृत गरिसकेको छ। यस वर्ष 2 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। विपदबाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्न मनसून प्रतिकार कमाण्ड पोस्ट गठन गरी सञ्चालनमा ल्याइएको छ। सड़क तथा राजमार्ग सुरक्षामा पहिरोको उच्च जोखिममा रहेका नागढुङ्गा, मुगलिङ र नौबिसे मलेखु जस्ता सड़क खण्डहरूमा सम्भावित अवरोध हटाउन हेभी इक्विपमेन्ट, डोजर, लोडर र जनशक्ति तयारी अवस्थामा राखिएको छ। त्यस्तै गरेर खोज तथा उद्धारमा अभाव हुन नदिन विभिन्न संघ संस्था, ड्रोन एसोसिएशन र राफ्टिङ एजेन्सी लगायतसँग सहकार्य गरिएको छ। त्यसो त सतर्क, अब हामीले पनि सतर्कता हुन जरूरी छ। आम नागरिकहरूले विपद पूर्व सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढ़ी पूर्वानुमान हेर्नुहोला। तपाईँ यदि कहीँ यात्रा गर्दै हुनुहुन्छ भने यात्रालाई केही पछि सार्नुहोला। वर्षाको समयमा यात्रा गर्दा राजमार्गमा पहिरोको जोखिम हुने भएकाले रात्रिकालीन यात्रा सकेसम्म नगर्नुहोला। स्थानीय सूचना, आफ्नो स्थानीय तहले जारी गरेको स्थानीय मनसून पूर्व तयारी तथा प्रतिकार योजना अनुसार सुरक्षित रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइटमा यहाँहरूले हेर्न सक्नुहुन्छ। भौगोलिक अवस्था अनुसार नदी वा भिरालो जमीनको विवरण अथवा त्यो ठाउँको अवस्था त्यहीको नागरिकहरूले जिल्लापालिका अनुसार हेर्न सक्नुहुनेछ। यो मौसम प्रति कार्यका लागि विभिन्न कामहरू भइरहेका छन्। विपद रोक्नका लागि धेरै कामहरू गर्न जरूरी छ र नेपाल सरकारले पनि यी कामहरूको लागि तयारी पनि गरिरहेको छ। यता यो सातालाई हेर्ने हो भने कतिपय ठाउँमा भीषण वर्षा हिजो र आजलाई आकलन गरिएको थियो। जल तथा मौसम विभागले सूचना नै जारी गरेर विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यसपालि नेपालमा मनसून जून
19 भित्रिएको हो। सामान्यतया 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन सकेको नसकेको विज्ञहरूले औलाएकै बेला विभागले भारी वर्षा हुन लागेको भन्दै सूचना जारी गरेको हो। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढ़ेको बताइएको छ र आज धेरै ठाउँमा राजमार्गहरू अवरूद्ध भएका छन्। बाटोहरू राजमार्ग तथा विभिन्न ठाउँका भित्री मार्गहरूका बाटोहरू अवरूद्ध बाढ़ीका कारण अवरूद्ध भएका छन्। वर्षाको समयमा हामी आफैले ख्याल गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर बाढ़ी पहिरोकै कारण विभिन्न ठाउँमा राजमार्गहरू अवरूद्ध भएका छन् भने विभिन्न सतर्कता अपनाउनको लागि पनि आग्रह गरिएको छ।

यसै गरी यति बेला देशभरका सबैजसो ठाउँमा पानी परिरहेको छ। पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम छ। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै कास्की, लमजुङ, दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ। पछिल्लो छ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै 67 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै दाङ र सिन्धुपाल्चोकमा 40 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीमा बाढ़ी बढ़ी रहेकाले नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई दिनभर सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा बागमती प्रदेशको पहाड़ी भागमा एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको हो। त्यस्तै गरेर हिजोदेखि नै पानी पर्ने क्रम शुरू भएको छ भने गएको असार 5 गते पूर्व विभागबाट प्रवेश गरेको मनसून हिजोदेखि देशैभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अब भने देशका सबै भागमा पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भइसकेको छ।

संखुवा सभाको सिलिङ चोक गाउँपालिका एकमा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्र सहित 28 घर परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले 3 छोकको सामुदायिक स्वास्थ्य चौकी जोखिममा परेको छ। त्यस्तै गरेर पहिरोबाट बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। प्रभावित क्षेत्रमा हिजो जिल्ला प्रहरी कार्यालय संस्था सभाबाट प्रहरी नायक निरीक्षक अनित भुजेलको नेतृत्वमा 10 जनाको टोली घटनास्थलमा पुगेको छ। यसै गरी

यसै गरी विपद व्यवस्थापन समितिले न्यूनीकरण जोखिम विपदको जोखिम न्यूनीकरण पूर्व तयारी उद्धार राहत पुनर्स्थापना र पुननिर्माणको कार्यलाई समन्वय र व्यवस्थापन गर्न गठन गरेको समिति विपद व्यवस्थापन समिति हो। नेपालमा मुख्य रूपमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद, त्यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद व्यवस्थापन समिति अनि जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति सक्रिय छन्। समितिका मुख्य कामहरू विपद जोखिमको पहिचान र मूल्याङ्कन गर्ने, पूर्व तयारी तथा जनचेतना कार्यक्रम सञ्चालन गर्ने, त्यस्तै उद्धार र राहत कार्यको समन्वय गर्ने, प्रभावित क्षेत्रको पुनर्स्थापना र पुननिर्माण, विभिन्न सरकारी गैर सरकारी तथा सुरक्षा निकाय बीच समन्वय गर्ने काम रहेको छ। विभिन्न कामहरू भइरहेका

0: सफलता 103.4 MHz
1: सुन्न मन लाग्यो।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
5: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिपे ढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-11-62-63, 98-5-60-52-55। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
6: घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, झोका अझल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्साङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग, पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
11: बाल बालिकाका लागि स्वर्ण बिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
12: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक, मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्ण बिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
11: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
12: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
11: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
12: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आउ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्ण बिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
11: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्ण बिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
12: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्ण बिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
11: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
12: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98560-55-28।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9870285575 9807159 9507325575।
3: आयो है मासू, ताजा ताजा मासू।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टु मिट छ।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41 081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम सहभागिता
3: कहाँ कसको कति सहभागिता
2: राजनीतिमा महिला सहभागिता कस्तो
3: पर्यटनमा महिला सहभागिता कति
2: उद्योग व्यापारमा महिलाको स्थान कहाँ
3: अनि स्वास्थ्य र

0: नमस्कार। जहाँ पञ्चायत के अधिकांश रेडियो सफलता 103 थुप्रो 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम सहभागिता सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम सहभागिता आउने गर्दछ हरेक हप्ताको बुधबार बिहान 8:15 बजेदेखि। कार्यक्रम सहभागितामा हामी विभिन्न क्षेत्रमा महिलाहरूको सहभागिताको विषयमा छलफल गर्छौं। कहिले हामी राजनीतिमा महिला सहभागिता त कहिले पर्यटन क्षेत्रमा महिला सहभागिताका प्रसंग उठाउँछौ र अर्थपूर्ण सहभागिता महिलाहरूको लागि प्रयास पहल गर्ने कार्यक्रम हो कार्यक्रम सहभागिता। आज हामी सामाजिक क्षेत्रमा महिला सहभागिताको प्रसंग र एउटा वकालत गरिरहनुभएका एकल महिलाको क्षेत्रमा वकालत गर्दै एकल महिलाहरूको हक अधिकार संरक्षण गराउनको लागि पर्नु भएको संस्था मानव अधिकारका लागि महिला एकल महिला कास्कीका जिल्ला समितिका उपाध्यक्ष शकुन्तला केसीसँगको कुराकानी लिएर आएका छौ। कार्यक्रम सहभागितामा शकुन्तलाजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद। मेरो पनि सबैजना सफलतालाई धेरै धेरै धन्यवाद। नमस्कार।
0: हजुरलाई धेरै धेरै बधाई पनि छ। हालसालै निर्वाचित हुनुभएको छ उपाध्यक्षमा, धेरै बधाई पनि छ।
1: हजुर थ्याङ्क यू।
0: धन्यवाद। हजुर, अहिले तपाईँ आफ्नो संस्थालाई चिनाउनु पर्दा तपाईँको संस्थाको परिचय चाहिँ कसरी दिन चाहनुहुन्छ?
1: संस्थाको परिचय अब एकल महिला नै मानव अधिकारको लागि एकल महिला नै हाल धेरै भनिरहेछौँ। नयाँ
0: हजुर
1: खासै केही राखिएको छैन यसलाई नाम।
0: हजुर, मानव अधिकार प्रत्याभूत गराउनका लागि होइन एकल महिलाहरूको संस्था हो। कसरी तपाईँहरू के काम गरिरहेको छ अहिले संस्थाले?
1: अहिले राम्रो, अहिले हाम्रो यो प्रशिक्षण सबैलाई जानकारी गराउने अब बचत चाहिँ आइरहेछ गत सालको, यो नै कार्यक्रममा हामी लागिरहेछौँ।
0: हजुर,
1: कार्यक्रम गर्दै अस्ति पनि अन्नपूर्ण गाउँपालिकामा जहिले नै कार्यक्रम सिद्धाएर भरे आयौँ र वडा नम्बर पाँचमा पनि 10 र 11 गतेको 2 दिनको कार्यक्रम ल्याइयो।
0: हजुर,
1: त्यसपछि अब करिब करिब अन्तिम भयो यो सालको।
0: हजुर हजुर, भनेपछि धेरै ठाउँमा गर्नुभयो कार्यक्रम,
1: जिल्ला
0: स्तरको पनि गर्नुभएको?
1: हजुर, जिल्ला स्तर पनि गरिदिनु।
0: हजुर, कस्तो छ एकल महिलाहरूको अवस्था चाहिँ कस्तो पाउनुहुन्छ
1: अहिले? पहिलाको भन्दा त अहिले धेरै राम्रो भएको छ। एकजुट भएर हिँड्न पाउँदा खुसी हुनुभएको छ सबै ठाउँको। पहिला हामीले केही पनि थाहा थिएन भनेर रुँदै आउनुभएको महिलाहरू, अहिले चाहिँ उहाँहरू यस्तो सञ्जाल रहेछ, हामी खुसी छौँ, गर्ने हो भन्ने मनस्थिति एकदम बोलियो। यो कार्यक्रमले हामीलाई धेरै कुरा सिकाएको छ।
0: हजुर,
1: नागरिकता सहित नपाउने कहाँ जाने भन्ने भएर अनुहोल भएर बस्नुभएको एकदम महिलाहरू, अहिले उहाँहरू धेरै आफै एक्टिभ हुनुभएको छ। कानुनी सचेतनाको तालिमबाट नै उहाँहरू पहिलाभन्दा अहिले धेरै खुसी हुनुहुन्छ।
0: हजुर,
1: पहिला विवाह हजुर भनेर हेर्ने गर्नुहुन्थ्यो भने अहिले त्यस्तो भन्न पाउँदैनन्, स्वतन्त्र बोल्न पाउने अधिकार।
0: हजुर, जो त्यो संगठनले दिदी बहिनीहरूका पीडाहरू पोख्ने माध्यम पनि भनेको छ, सुख दुःखका कुराहरू गर्न पाइयो
1: पाइयो,
0: सबै एउटै पीडा भएका दिदी बहिनीहरू त्यहाँभित्र हुनुहुन्छ।
1: हजुर,
0: अनि तपाईँ आफू चाहिँ कसरी प्रवेश गर्नुभयो यो संस्थामा, कहिलेदेखि लाग्नुभयो?
1: म लागेको त अहिले 7 वर्ष भयो।
0: हजुर,
1: जिल्लामा एन्ट्री भएको 7 वर्ष भयो। म रानी पौमा थिएँ यसको अफिस, त्यहाँ गएर त्यहाँ जिल्लाको सदस्य बने। त्यसपछि मलाई केही समय त्यहाँ हाम्रो छ एकल महिलाको संगठन भइयो भन्ने कुरो मात्रै थाहा थियो। अनि केही वर्ष 2 वर्ष अगाडि नै 3 वर्ष लगभग अहिले लाग्यो, उहाँ चाहिँ जिल्लामा ल हजुरलाई यहाँ जिल्लामा समितिभित्र आउनुहोस् भनेर मलाई बोलाउनु भयो। उहाँले बोलाएपछि म बसेँ।
0: हजुर,
1: त्यहाँबाट काम गर्दै गत साल पनि
0: हजुर
1: अन्नपूर्ण गाउँपालिकामा जाने यता नि कार्यक्रमतिर समावेश भएँ, त्यहाँबाट जाग्यो अहिले उपाध्यक्ष
0: हजुर हुनुभएको छ।
1: हजुर,
0: जस्तै 7 वर्षदेखि तपाईँ निरन्तर हुनुहुन्छ, त्यति बेला तपाईँले खोज्दै हिँड्नु पर्यो कि उहाँहरूले आफै बोलाउन आउनुभयो? कसरी त्यो संस्थामा चाहिँ प्रवेश कसरी गर्नुभयो?
1: म चाहिँ एकजना हाम्रो दिदी हुनुहुन्थ्यो, उहाँले भएर आउनुभयो रहेछ। हाम्रो यो त्यहाँको सहकारी पनि रहेछ अनि त्यहाँ समावेश अब आएको, पहिला जिल्लाको सदस्य नभइकन एकल महिलाको सदस्य नभइकन त्यसमा हुँदैन भन्नुभएको थियो। मैले चाहिँ सहकारीमा त म प्रवेश अहिले गरेकी छैन।
0: हजुर,
1: पहिला जिल्लामा सदस्य बने, त्यसपछि म समितिभित्र भएँ सदस्यमा। अनि त्यसपछि अहिले उपाध्यक्ष बस्नुपर्छ, हामी जस्तै महिलाहरूलाई एकजुट बनाएर लैजानुपर्छ भन्ने लागेर म अहिले उपाध्यक्षमा
0: बसेँ।
1: ठिक छ, मलाई खुसी लागेछ सबैजना भेटघाट हुँदा, सबैको कथा व्यथा सुन्न पाउँदा म खुसी छु। अब हामीसँग पनि एकजुट हुने मौका मिल्यो, हामी पनि एक्लो रहेनछौँ भन्ने चाहिँ लागिरहेछ र म यो संस्थामा
0: लागिपरेछु। आफूले भ्याएसम्म सबै कार्यक्रमहरू होइन हुनुहुन्छ, गरिराख्नु भएको हुन्छ।
1: हजुर,
0: पहिला तपाईँ नपुग्दाखेरि कसैको माध्यमबाट तपाईँ त्यहाँ पुग्नुभयो, अहिले त तपाईँ नेतृत्वदायी भूमिकामा हुनुहुन्छ होइन, उपाध्यक्ष हुनुहुन्छ जिल्लाको। थुप्रै दिदीबहिनीहरू अझै संस्थाको बारेमा जानकारी छैन, पुग्नु भएको छैन के त्यहाँसम्म, अब उहाँहरूलाई ल्याउनको लागि केही पहल गर्ने त्यस्ता केही कार्यक्रमहरू अगाडि बढाउँदै हुनुहुन्छ जिल्लाले?
1: हजुर, बढाउने आउनुहोस्, तपाईँहरूलाई हामीले चाहिँ समावेश गराउँछौँ जिल्लामा। अब उहाँहरू सदस्य पनि कतिपय हुनुभएको छैन, हुन आउनुहोस्, यहाँबाट हजुरहरूले सुविधा पाउने कुराहरू तपाईँ आफ्नै ठाउँमा आफ्नै क्षेत्रमा पाउनुहुनेछ भन्ने जानकारी गराएका छौँ।
0: हजुर हजुर, त्यही त भनेपछि सजिलै आउनेहरू पनि हुनुहुन्छ, कतिलाई माध्यम बनाएर के होला कसो होला भन्ने जिज्ञासा पनि हुने भयो होइन?
1: हजुर
0: हजुर, अहिलेसम्म थुप्रै कामहरू पनि भएका छन्, वडावडामा पनि समिति छ,
1: वडावडामा छ अहिले
0: कतै वडामा?
1: हजुर छ, कसैले राम्रो भएर बजेट पनि दिनुभएको छ, अहिले त प्रत्येक वडामा बजेट छुट्याउने प्रवृत्ति नै भएको छ। पहिला पहिला अब थाहा हुँदो रहेछ कसैलाई, अहिले ठाउँ ठाउँमा हाम्रो पाँच नम्बरमा पनि पोहोर पनि पोहोर रहेनछ, सिद्धियो त सामाजिक विकासबाट ल्याइएर गरियो, थोरै दिनुभएको थियो, अहिले चाहिँ पाँच नम्बर वडाले नै छुट्याउनु भएको रहेछ, हजुरहरूको लैजानुहोस् तपाईँहरूको लागि छुट्याएको छौँ भन्नुभएर गयौँ हामी। अन्नपूर्णमा पनि अस्ति 1,00,000 रुपियाँ छुट्याएको छौँ भन्नुभएको थियो हजुर। अहिले ठाउँ ठाउँमा सबैले कुनै वडामा चाहिँ रहेनछ, कुनै कुनै वडामा धेरै थोरै
0: हजुर
1: सबैले छुट्याउने गर्नुभएको छ अहिले।
0: हजुर हजुर, भनेपछि तपाईँहरूलाई चाहिँ एकदमै सपोर्ट छ स्थानीय सरकार प्रदेश सरकारको सहयोग पाउनु भएको छ
1: अहिले पाइएको छ, उहाँहरूले बुझ्नुहुन्छ हामीले कुरा आफ्नो कुराहरू लिएर जाँदाखेरि नाइनास्ती गर्नुभएको छैन, हुन्छ हामी राख्छौँ बुझ्छौँ भन्ने
0: कुराहरू चाहिँ हुन्छ।
1: हजुर
0: हजुर, पहिला पहिला अलिक गाह्रो थियो होइन बजेटहरू पार्न,
1: पहिला त यिनीहरूले के गर्न सक्लान् र यही कम महिला भन्ने कस्तो भन्ने सोच हुँदो रहेछ। अहिले हामी चाहिँ ठाउँ ठाउँमा जाने, काठमाडौँ पनि हाम्रो म्याडमहरू आउनुहुन्छ, उहाँहरूले पनि हामी यसरी लड्नुपर्छ गर्नुपर्छ भनेको भएर उहाँहरूको साथ छ, हाम्रो जिल्ला जिल्लामा जानुपर्छ भनेर नै उहाँहरूले हामीलाई सपोर्ट गर्नुहुन्छ।
0: हजुर,
1: माया गर्नुहुन्छ, माया गर्ने मान्छे हुनुहुँदो रहेछ भनेर हाम्रो नि आत्मबल बढेको छ,
0: हौसला पाउने भयो होइन,
1: ऊर्जा
0: पनि आउने भयो, उहाँहरू यसरी त हिँड्नु भएको छ, म किन नहिँड्ने जिल्लाका काममा होइन भने जस्तो पनि हुन्छ होइन।
1: हजुर,
0: त्यो इन्करेज पनि भन्नु भयो कि, सहकारी पनि छ एक महिलाहरूको
1: छ हाम्रो कुन्ती महलमा।
0: हजुर,
1: सहकारी छ।
0: हजुर, भनेपछि सबै त्यहाँ आबद्ध हुनुहुन्छ?
1: सबै त हुनुहुँदैन, कति 200-300 जना जति हुनुहुन्छ भन्नुभएको छ, अब गर्ने हो सबबाट सहकारी पनि, अब त्यहाँ राम्रो चलाउँदै जाने।
0: हजुर,
1: यतावतै राख्नु पर्यो, अहिलेको समय यस्तो छ।
0: हजुर, भनेपछि सोचे जस्तै कामहरू गर्न सफल हुनुभएको छ तपाईँहरूले।
1: हजुर,
0: अहिले जस्तै भनौँ न एकदम महत्त्वपूर्ण कामहरू सरकारले गरेको प्रयासहरूलाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँले, के प्रयास गरेको छ सरकारले?
1: प्रयास भनेको त हामीलाई यो सामाजिक भत्ता उहाँले वृद्धि आफ्नो वृद्धि गर्ने भन्ने सुनेको छु।
0: हजुर,
1: अब कसरी आउँछ, पहिला नै यथावतै छ सामाजिक भत्ता चाहिँ, सुरक्षा भत्ता दिनुभएको छ।
0: हजुर,
1: अरू त हामीले सिपमूलक, अब उहाँहरूको सिपमूलक पनि सिक्नुहुन्छ भने हामीले हजुरहरूलाई दिन्छौँ पनि भन्ने कुरा सुनिएको छ,
0: जस्ता कार्यक्रमहरू होइन।
1: हजुर, सुनिएको छ, हामीले आफ्नो कुरा स्पष्ट गऱ्यौँ भने दिनुहुन्छ भन्ने लाग्छ,
0: प्रस्ताव लिएर जानु पर्यो होइन।
1: हजुर,
0: थुप्रै प्रयासहरू सरकारले गरेको छ, जस्तै एकल महिला सुरक्षा कोष पनि
1: छ,
0: त्यो कोष मार्फत विभिन्न भनौँ न जीविकोपार्जनका लागि केही कामहरू गर्नका लागि सहज हुने तरिकाले प्रक्रिया पुर्याएर जानु पर्यो होइन।
1: हजुर,
0: त्यस्तो खालको पाइन्छ, सिप विकास र स्वरोजगार कार्यक्रम पनि रहेको छ,
1: जस्तै
0: कानुनी अधिकारका अधिकार संरक्षणका कुराहरू पनि छन्
1: होइन।
0: कानुनी अधिकार चाहिँ अझै पनि गाह्रो हो एकल महिलाहरूलाई, त्यो
1: हो कतिलाई त कहाँ जाने आफ्नो अंश लिने अनि त्यो मुद्दाहरू गर्दाखेरि के लाग्छ कता जाने भन्ने पनि पाइन्छ कि पाइँदैन भनेर हेपाई छ भन्दा हेपाई यसलाई के दिनुपर्छ र यो दिनु पर्दैन यो गइहाल्छ भन्ने मान्यता हुन्छ र अहिले एकल मैलातिर लागेपछि आफ्नो पाइन्छ नै भन्ने भएको भएर अब ल आफूले खोज्यो भने पाउने चाहिँ अधिकार रहेछ
0: तर सजिलै नदिने
1: सजिलै त दिँदैन नि त कोही जान्छ पहिला त हेपाई थिएँ नि त म एकल मैला भनेपछि यो त के ऊ गरिर यसले त केही गर्नै सक्दिनँ यो त साह्रै नै पीडितै छ भन्ने हेराइ हुन्थ्यो भने अहिले कसैले त्यसरी गाउँ ठाउँमा त अझै नै छ रहेछ त्यो प्रविधि अस्ति हामीले भर्खरै सुनियो कास्की उहाँ कास्कीमा अन्नपूर्णमा हामीलाई साह्रै हेप्छन् घरबाट साह्रै अवहेलना गर्नुहुन्छ वरिपरि हामीलाई चाहिँ साह्रै हेपिएको छ भन्नुहुन्छ त्यस्तो ठाउँ छैन अब हजुरहरू बोल्न आउनुहोस् आफ्नो कुरा राख्नुहोस् भन्ने पनि भनेर हामीले भनेका छौँ त्यहाँ
0: हजुर
1: उहाँहरू हुन्छ हामी आउँछौँ कहाँ छ यस्तो अफिस भनेर सोध्नुभएको थियो अब यसरी संस्थामा आबद्ध भएपछि पक्कै उहाँको मुटु डरो भएर आफ्नो खोज्नुहुन्छ होला
0: त्यही त अब तपाईँहरू यस्तै कार्यक्रममा हिँड्दै हिँड्ने क्रममा पहिलाभन्दा त हजुरले भनिहाल्नुभयो धेरै सजिलो भएको छ तर त्यति हुँदाहुँदै पनि केही समस्याहरू होइन धेरै अंशका समस्या कानुनी अधिकारका आफूले पाउने अधिकारका समस्याहरू छन् त्यो बाहेक मुख्य समस्या चाहिँ के देख्नुहुन्छ समाजमा
1: मुख्य समस्या त अहिले त धेरै छ नि मान्छेले कसैले कसैको कुरा बोलिदिनेवाला छैन आफूले लिएर नगएसम्म
0: हजुर
1: सकभर आफूलाई थाहा हुन पर्यो कि मलाई समस्या यो हो मेरो
0: हजुर
1: म चाहिँ यहाँ गएँ भने मैले पाउँछु न्याय पाउँछु भन्ने बुझ्नु पर्ने रहेछ
0: हजुर
1: कानुनी त्यहाँबाट थाहा हुँदो रहेछ कहाँ जानुपर्छ भन्ने पनि थाहा नभएको कारणले गर्दा दुःख पाइने रहेछ
0: हजुर
1: पहिला कुरा आफै खोज्दै हिँड्नु पर्ने रहेछ अर्को कुरा उहाँहरूको बुझाइ अब त्यो घरको विषय के हो कस्तो प्रकारको आफू पीडित हो त्यसको लागि नै पाउने त्यहाँ सुविधा सहयोग
0: हजुर
1: मिल्छ
0: त्यो छोरा बहिनीजेल छुट्टै व्यवहार छोरा नभएपछि त एकदमै के त्यो त घरको केही सदस्यै होइन भन्ने खालको व्यवहार चाहिँ हुँदो रहेछ है
1: हजुर त्यो त छोरा मान्छे नभएपछि कोही पनि नभएपछि झन् हेप्ने झन् हेपाई यहाँ यस्तो त कोही पनि छैन बोलिदिने कोही पनि छैन भन्ने चाहिँ सोच हुँदो रहेछ एक भएपछि त सबै खस्की अब यो झिम्नी क्यारेर हो यो के हो र भन्ने चाहिँ सोच हुँदो रहेछ तर बुझेपछि हुँदैन एक्लै भए पनि आफू हिँड्न सक्न हिक्मत हुनु पर्यो आफू हिक्मत हार्नु भएन
0: भनेपछि त यो संस्था त एउटा अभिभावकत्व नि वहन गरेको छ संस्था
1: धेरै धेरै संस्थागत गएपछि त सबै कुरा सहज भइहाल्ने रहेछ सबैजना उस्तै उस्तै भएपछि आफ्नो कुरा राख्न सजिलो पनि
0: सजिलो
1: अनि
0: धेरैको आवाज सुनिने पनि भयो सुनवाई हुने भयो
1: हजुर कोही त रुँदै आउनु हुँदो रहेछ संस्थामा पछि चाहिँ यति खुसी हुनुभएको साथीहरू मै बस्दाखेरि पनि आफ्नो पीडा भन्न नसकेर कोही साथीहरू भक्कानिनुहुन्छ नि त
0: हजुर हजुर
1: भक्कानिँदाखेरि अस्ति एउटी आमा यहाँ हाम्रो पाँच नम्बर वडामा हामीलाई पहिला कति हेप्थे नानी यस्तोसम्म पाएको भएदेखि हामी कति खुसी हुँदा हामीलाई कस्तो हुँदो हामीले त केही पाइएन नमिठो बोली पाइयो नराम्रो केही पाइयो हामीलाई त लपट्न खोजिन्थ्यो पहिला त अहिले यस्तो संस्था रहेछ म त साह्रै खुसी भएँ भन्नुभएको थियो एकजना आमाले अनि छौ नि आमा हजुर अबदेखि त सबै आउनुहोस् कार्यक्रममा भनेर भने उहाँ चाहिँ त्यसै 65 वर्ष अब 60 वर्षको हाराहारी हुनुहुन्छ त्योभन्दा पहिला त एकल मैलालाई हेर्ने दृष्टिको नै फरक अलि नराम्रो भयो भने नराम्रो लुगा लगायो भने बोक्सी के हो भन्ने अनि अनुहार हेरे साइज पर्दैन भन्ने चलन थियो अब अहिले त त्यस्तो छैन अहिले त सबै सम्मान हामी चाहिँ रातो लुगा लगाउन पनि पाइने हामी कोही भन्दा कमी छैनौँ भने जस्तो लाग्छ
0: हजुर
1: अब हेप्न पनि पाइएन कसैसँग अरूको छोरा मान्छे भएको र हामी नभएको घर केही फरक छैन हामी गर्न सक्छौँ आफ्नो काम आफै गर्छौँ
0: हजुर पक्कै पनि एउटा एकदमै त्यो हामीले पनि बच्चा हुँदाखेरि देख्यौँ होइन
1: हजुर
0: त्यो समाजको नागरिकै होइन जस्तो गर्ने एकल महिलालाई विभिन्न खालका लाक्षणा लगाउने खालका क्रियाकलाप पनि भए त्यस कारण मलाई लाग्छ 65 सालतिर एउटा अभियानै
1: हजुर
0: अझै अगाडि हो कि रातो लगाउने अभियानै सुरु भयो कि
1: हजुर
0: त्यसपछि अझै बढी महिलाहरू खुलेर सशक्त रूपमा चाहिँ अगाडि आउनुभयो. कतिले त घरमा एकजना यही हाम्रो फुलबारी माइत भएको दिदीले भन्नुभएको थियो, दुर्गा दिदी आउनुभएको थियो यहाँ इन्टरभ्यू लिन. माइत घरमा बरु ला लगाऊ भन्ने, अरे माइतमा स्वीकार्दै नस्वीकार्ने के, अनि के गरेको यस्तो भन्ने खालका होइन, ए मेरो त इज्जतै जाने भयो फलाना कि छोरी भएर भन्ने खालका यस्ता खालका शब्दहरू प्रयोग हुने एकदम त्यो संस्कार, हाम्रो कुसंस्कारलाई पनि हामी फाल्न एकदम नसक्ने के
1: हजुर,
0: त्यो सँगै बोकेर हिँड्ने कुसंस्कारलाई. कुसंस्कार त नराम्रो संस्कार त परिवर्तन हुनुपर्छ नि त. अहिले चाहिँ धेरै सहज महसुस चाहिँ हामीले बाहिरदेखि हेर्दा गरेका छौँ, तर भित्री महसुस चाहिँ तपाईँहरूले पक्कै पनि गर्नु भएको छ.
1: अहिले आफ्नो स्व इच्छाले लगाउनु पाइन्छ, लुगा लगाउँदा होस् ड्रेसअप, पहिला चाहिँ बजेट गरिएको थियो भने अहिले कसैले कुरा गर्दैन, अहिले कसैले कुरा गर्ने
0: छैन, आफ्नो इच्छा जे छ त्यही अनुसारले होइन
1: हजुर
0: गर्न पाउनु भयो. अहिले जस्तै यति धेरै काम त भएका छन्, जति काम भए पनि फेरि यस्तो गर्न पाए हुन्थ्यो, हाम्रो क्षेत्रमा यो रहेछ भनेपछि झन् त्यो संस्थामा हेरिसकेपछि दिदी बहिनी भेट भइसकेपछि अझ बढी थाहा हुन्छ के, यस्तो यस्तो गर्न पाए अझै हुन्थ्यो भनेर. गर्न के आवश्यक छ त
1: महिलाहरूलाई अझै? अब जीविको उपार्जन हुन्छ नि हजुर, अब खाली नबस्ने, आफ्नोलाई केही न केही गरेर केही न केही सिकेर आफू चाहिँ खाली बस्नु हुँदैन
0: हजुर
1: भन्ने मान्यता छ. आफूले जे जानिन्छ त्यो चाहिँ जीविको उपार्जन. अब गाउँघरकोतिर पनि अप्ठ्यारो छ नि त,
0: भैँस
1: काट्न त अप्ठ्यारै छ. अब सहर बजारतिर पनि आफू जहाँ जे जानेको छ त्यो आवश्यक अनुसारकोमा हिँडेर आफूलाई माध्यम बनाएर पनि जीविको उपार्जन गर्न
0: सकिन्छ
1: सकिन्छ. अब जे आफूले जे जानेको छ, नजानेकोमा नि सिक्नु पर्यो. जानेको कुरालाई नि मैले यो जानेको छु, म यसमा लगानी. अब गत साल चाहिँ धुप बनाउने कार्यक्रम गरिएको थियो,
0: बाटेको धुप
1: हजुर बाटेको धुप, त्यसमा पनि साथीहरूले धेरै बनाएर ल्याएर बेच्नु पनि भयो, पैसाले बनाएर पनि राख्नुभएछ. म आफै पनि सिकेर मैले अहिले किन्दिनँ, म घर पाल्नको लागि म आफै बनाउँछु. त्यसमा एकदम राम्रो लाग्यो. अझै त्यसमा पनि केही सिकमूलक माध्यम भएदेखि सिकेर केही आफूलाई फाइदा
0: हुने खालको होइन
1: हुने खालको
0: गतिविधि भयो भने पहिला. अहिले त अब बिस्तारै एकदमै पढे लेखेको विभिन्न सङ्घ संस्थामा जाने दिदी बहिनीहरू पनि हुनुहुन्छ. एउटा समय थियो महिला छोरीहरूले पढ्नुहुन्न भन्ने खालको है
1: हजुर.
0: अनि त्यसपछि घरमा भनौँ न श्रीमान केही भइहालेपछि त त्यहाँ कमाउने सबै कुरा सकिने के
1: होइन,
0: बाहिर जाने गर्ने त्यो केही पनि जानकारी नै छैन
1: होइन.
0: अब अहिले त बिस्तारै विभिन्न कार्यक्रमहरू हुन थाले, बिस्तारै पढ्न पनि छोरीहरूले पढ्नुपर्ने रहेछ भन्ने खालको चाहिँ आएको छ. यी कार्यक्रम पनि जति पनि सरकारले ल्याएको छ, अहिले तपाईँले सिपमूलक कार्यक्रमहरू भने जस्तै केही समयको लागि होला, पछि त पढे लेखेकोहरू कहीँ न कहीँ आबद्ध भएको व्यक्तिहरूलाई त बिस्तारै होइन
1: यी
0: कार्यक्रमहरू जरुरतै पर्दैन नि त.
1: पर्दैन
0: हजुर,
1: पछि आफै जान्ने भएपछि आफै सिकेपछि यस्ता कार्यक्रमहरू अब सिकिसकेपछि त आफै कमाउनुहुन्छ उहाँहरू. अनि यो सुरक्षा कसरी हुन्छ अरूले देलान् भन्ने पनि आशा चाहिँ नभएपछि त आफै जिउन सक्नुहुन्छ. आफैमा निर्भर भएको राम्रो, कसैसँग माग्न हात फैलाउन नपरेपछि त्यो नै पढे लेखेपछि त त्यो आइहाल्छ.
0: मैले पनि कति दिदीबहिनीहरूलाई भेट्दाखेरि उहाँहरूले सिपै दियो हुन्थ्यो हामीलाई, सिक्नुलक तालिमहरू होइन, सिलाइ कटाइको भए पनि त्यो छोटो भन्दा नै लामो के
1: हजुर,
0: त्यो जीविकोपार्जनकै लागि गर्ने भनेर नै सोचेर होला होइन. कतिपय दिदीबहिनीले मौरी पालन गर्नुभएको छ, धेरै किसिमको हुनुहुन्छ नि त त्यहाँभित्र. तपाईँले भने जस्तै कोहीलाई अब बटे बाटेको धुप आफ्नै घरैभित्र भयो भने अब यसलाई फेरि व्यवसायीकरण गर्छु भने त्यहीभित्रका दिदीबहिनीहरूले किनेर होइन लगिदियो भने नि उहाँलाई प्रमोट हुने भयो, अथवा हामी बाहिर पनि बेच्न सकिने भयो. त्यसपछि व्यावसायिक रूपमा

0: सुरु गर्नु भएको छैन अन्य दिदी बहिनीहरूले पनि?
1: यो यता बजारतिर त के गर्नुभएको छ मलाई थाहा छैन, उहाँ अन्नपूर्ण गाउँपालिकाको दिदी बहिनी त हामी बेच्न व्यापारमा चाहिँ गरेका छौँ, पसलहरूमा पनि दिन्छौँ भन्नुभएको छ। अझ बजारको व्यवस्था भइदिए हामी धेरै बनाउने थियौँ भन्नुभएको थियो। मैले यतातिर त मैले त्यति धेरै मान्छे भेटेकी छैन।
0: हजुर हजुर,
1: अब म अहिले यो कार्यक्रममा पनि यतातिर धेरै ठाउँ ठाउँमा गइएको छैन, त्यसपछि थाहा पनि छैन मलाई। म गएको ठाउँमा कुनै दिदीबहिनीसँग धेरै बेर भेट भएको,
0: हजुर
1: दुई तिनपल्ट भेट भएको दिदीबहिनीसँग, त्यस्तो
0: भनाइ छ। हजुर, भनेपछि सिपै चाहियो,
1: चाहियो
0: तुरुन्तै गर्नपर्ने आवश्यक भएको भनेको सिपमूलक कार्यक्रमहरू।
1: हजुर, सिपमूलक नै चाहियो। अब जुन आफूसँग केही पनि छैन भने त, अब जानेको छैन भने त के गर्ने?
0: हजुर,
1: उहाँहरूले दिएदेखि उहाँहरूले सिकाइदिए,
0: हजुर
1: सिक्नु पनि पर्यो, त्यसपछि उहाँहरूको आफू डरो हुनु पर्यो,
0: हजुर हजुर
1: आएको कामलाई लिनु पनि पर्यो।
0: हजुर, अहिले जस्तै भनौँ न समग्र महिलाहरूको अवस्था चाहिँ कस्तो पाउनुहुन्छ समाजमा चाहिँ, आर्थिक सामाजिक हुन्छ नि सहभागिताका हिसाबले?
1: अब कसैले बुझ्नुहुन्छ, त्यहाँ जानुपर्छ, हामी यसरी गयौँ भने केही कुराहरू बुझिन्छ भन्ने छ। कसैले किन जाने हो र त्यहाँ बेकार हो भन्ने पनि हुनुहुन्छ, आफ्नो आफ्नो विचार। कोही बुझ्ने चाहिँ आउनुहुन्छ, त्यति कर गर्नै परेन।
0: हजुर,
1: त्यहाँ गएपछि हामीले बुझिन्छ, सबै कुरा थाहा हुन्छ भनेर आउनुहुन्छ। कोही चाहिँ त्यो बोलाउँदा पनि गाह्रो मान्नुहुन्छ, किन जाने हो र त्यहाँ के एक दिन छन् र भन्ने खालको भेटिन्छ।
0: हजुर,
1: अब उहाँहरू आफ्नो थाहा छैन, अब केही कति बुझ्नुहुन्छ कति बुझ्नुहुन्न। समाजमा हिँडेपछि केही कुरा बुझिन्छ, हामीलाई थाहा हुन्छ, सहज हुन्छ भन्ने चाहिँ सजिलै आउनुहुन्छ। अब थाहा नभएकोलाई चाहिँ उहाँहरूलाई भन्नुपर्दा त्यति धेरै बुझ्नेले बुझ्नुहुन्छ, नबुझ्नेले बुझ्नु भएको छैन, त्यस्तै छ। ल्याउनलाई चाहिँ
0: हजुर हजुर
1: बोलाउँदाखेरि आउनुहुन्छ, अहिले त पहिलाभन्दा धेरै आउन खोज्नुहुन्छ। अब ल्याउँदाखेरि यस्तो हुन्छ बुझिन्छ भन्छ, जाउन भन्ने साथी हुनुहुन्छ धेरै। अहिले ठिक छ, सङ्घ संस्थाबाट हिँड्दाखेरि
0: हजुर
1: खुसी हुनुहुन्छ।
0: अहिले भनौँ न अन्य दिदी बहिनीहरू नि आमा समूहमा आउन पनि हिचकिचाउने होइन?
1: हजुर,
0: अनि नआउने अथवा लिन जान पर्ने, पटक पटक भन्न पर्ने
1: हुन्छ
0: नि त हाम्रो समाजमा त त्यस्तो छ। अहिले बिस्तारै अलिक सचेत भएको जस्तो पनि देखिन्छ,
1: धेरै सचेत अलि होइन, धेरै बुझ्नु भएको छ।
0: हजुर,
1: अब यो कार्यक्रमहरू दिइरहनु भएको छ, हाम्रो स्थानीय सरकारबाटै उहाँहरूले दिनुभएको छ, बजेट छुट्याउने गर्नुभएको छ।
0: हजुर,
1: के चाहिन्छ हजुरहरूलाई? हामी छौँ, हामीसँग आउनुहोस्, तपाईँहरूका कुरा लिएर हामीसँग आउनुहोस्, हामी गर्छौँ भन्नुहुन्छ उहाँहरूले पनि।
0: हजुर हजुर,
1: त्यो भएर नि सजिलो भएको छ
0: पक्कै पनि। वडाले कतिपय वडाहरूले त सबैजना एकल महिला दिदी बहिनीहरूलाई विभिन्न ठाउँमा घुम्न लैजाने होइन?
1: हजुर,
0: अनि भ्रमणका लागि त्यसले पनि एउटा अब फ्रेस पनि हुने भयो, त्यहाँको वस्तुस्थिति पनि जानकारी हुने भयो, आफ्नै वडाभित्र कति रहेछौँ त हामी भनेर परिचित पनि भइने भयो
1: होइन?
0: अनि विभिन्न किसिमका सिपमूलक अथवा क्षमता विकासका तालिमहरू दिने कामहरू भएका छन्। र यहाँले भने जस्तै रातो किताबमै उल्लेख गरेर सामाजिक महानगरको पुस्तकमा पनि होइन
1: हजुर
0: प्रकाशित पनि एकल महिलाका लागि भनेर खोलाएरै लेखेका अथवा उल्लेख गरेर बजेट आएका पनि छन्। यसलाई चाहिँ हामीले सकारात्मक लिनुपर्छ। तर हामी कहाँ के छ भने यो अवस्था छ भन्ने थाहा भए पनि घर चाहिरहनु पर्ने, गइराख्नु पर्ने होइन
1: हजुर
0: भनिराख्नु पर्ने चाहिँ अवस्था छ।
1: एक सिधै त दिनु हुँदैन, केही न केही उहाँहरूले अथवा
0: यदि हालिदिनु हाम्रो भन्न पर्यो,
1: भन्न पर्यो,
0: गरोस् भन्न पर्यो
1: पर्यो। सिधै त कहाँ के गर्ने हो, हजुरहरूले के गर्नुहुन्छ, प्रक्रिया मिलाएर आउनुहोस् भन्नुहुन्छ।
0: हजुर,
1: आफू प्रक्रिया मिलाएर जानु पनि पर्यो भिजाको लागि, त्यसै दिनुहोस् भनेर त ठ्याक्कै त कसैले पनि दिँदैन, दिनुहुन्न। आफ्नो उद्देश्य के हो, त्यही गर्ने के हो, त्यो त प्रश्न भएर जानु पर्यो।
0: त्यही त, अहिले तुरुन्तै तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के देखाउँछ?
1: अब तत्काल गर्नुपर्ने काम त मैले हाम्रो समूहमा चाहिँ धेरैजना सबभन्दा सक्षम नै बनाउनु पर्यो।
0: हजुर हजुर,
1: जान्ने बुझ्ने आफूले त्योबाट के सिकिन्छ,
0: हजुर
1: उहाँहरू बुझ्नुभयो भने पछि आफै गर्ने बाटोहरू मिलाउनुपर्छ। पहिला त बुझ्नु भएकै केही छैन,
0: बुझाउनै
1: पर्यो पहिला कुरो पुरै नबुझेपछि अनि गर्ने के सुरुमा उहाँहरूलाई बुझ्ने कसरी हुन्छ आउने वातावरण त्यहाँ हाम्रो सङ्घ संस्थाबाट कसरी आफूलाई चाहिँ फाइदा भन्दा नि आफू जीविका हिँड्नलाई डुल्न आफ्नो साथीहरूसँग सङ्गठित भएर गर्ने के हो त्यो थाहा पाउनु पर्ने रहेछ
0: हजुर हजुर पक्कै पनि पहिला त संस्थामै ल्याउन पर्यो त्यसपछि संस्थाले गर्ने गतिविधि बुझाउनु पर्यो हाम्रो संस्थाको उद्देश्य के हो त्यो अनुसार होइन
1: हजुर
0: त्यसपछि राज्यले हामीलाई के दिएको छ त्यो हेर्न पर्यो र त्यहाँ ग्याप कहाँनिर छ त
1: हजुर
0: होइन त्यतिले हुने हो कि होइन त अहिलेको यो महँगी जमानामा
1: होइन
0: कतिसम्म हामीले अझै माग गर्ने हो त्यो चाहिँ बुझ्नुपर्छ र विभिन्न कार्यक्रमहरूमा जाने चासो राख्ने पत्र पत्रिका हेर्ने रेडियोहरू सुन्ने टेलिभिजनहरू हेर्ने गर्नुपर्छ त्यसमा हेर्ने पनि गीत सङ्गीत मात्रै होइन कि यस्तै बहसमूलक कार्यक्रमहरू जानकारीमूलक कार्यक्रमहरू तपाईँहरूले हेर्नुभयो भने पनि त्यहाँबाट धेरै कुराहरू सिक्न सकिन्छ अहिले भनौँ न कति आबद्ध हुनुहुन्छ तपाईँहरूसँग जिल्लामा कति सदस्य हुनुहुन्छ
1: हामी 60-70
0: हजुर
1: अहिले छौँ त्यहाँ जिल्लामा सदस्य त अब धेरै हुनुहुन्छ आउने चाहिँ
0: हजुर हजुर
1: हामीले खबर गरेर धेरैलाई बोलाउनु सीमित मात्र अब कतिजना प्रत्येक वडाको दुईजनाको दरले बोलाइन्छ
0: हजुर
1: सबैलाई त बोलाइँदैन प्रत्येक वडाबाट दुईजना तिनजना कोहीको चारजना पाँचजना पनि आउनुभयो भने हामीले त्यहाँ सीमित आफ्नो कति ठाउँ हेरेर
0: हजुर
1: कतिजना अटिन्छ सहभागी नत्र सबैलाई कभर गरेर अटिएन भने पनि काम भएन
0: भएन
1: त्यस कारणले सहभागी चाहिँ गराउने कति भन्ने हुन्छ
0: चासो दिने व्यक्तिहरू हुनुहुन्छ कि हुनुहुन्न त्यहाँभित्र
1: हुनुहुन्छ अहिले चासो दिनुभएको छ
0: पहिला कहिले काहीँ छुट्यो भने हामीलाई न खबरै नगर्ने भन्ने होइन चासो गर्ने त्यो पनि हुन आवश्यक छ कि कहिले काहीँ त्यो भयो भने हामी आफै नेतृत्व गर्ने व्यक्ति पनि सचेत हुन्छौँ र त्यो चासो दिनु भनेको उहाँ जिज्ञासु हुनु पनि हो त्यसलाई नकारात्मक रूपमा लिन चाहिँ हुँदैन
1: हुँदैन
0: होइन अनि फेरि हामी कहाँ कस्तो छ भने नेतृत्व गर्ने व्यक्तिले फेरि आफू पछिका व्यक्तित्वको नि नेतृत्व विकास गर्दै लैजानुपर्छ एउटा व्यक्ति एकदमै जान्ने हो नि त्यसपछि संस्थामा भएका व्यक्तिहरूलाई कति नै नजान्ने बनाएर पछि भनौँ न उसको कार्यकाल सकिएपछि कसले चलाउने होला संस्था भन्ने खालको अवस्था पनि हुनु भएन
1: हजुर
0: होइन
1: हजुर त्यस्तो भएको केही पहिला त थिएनन् एउटा समिति बस्ने मान्छे पनि हुनुहुन्थेन अहिले चाहिँ त्यस्तो अवस्था छैन
0: होइन आत्मविश्वास भनौँ न म बस्छु भन्दै आउनुहुन्छ
1: हजुर अहिले चाहिँ अहिले केही छ पहिला त एउटा समितिमा बस्ने मान्छे पनि पाइरहन्थ्यो
0: हजुर
1: समितिमा बसेर मात्रै नि नहुँदो रहेछ त्यहाँ काम नि गर्नुपर्ने रहेछ खोज्नु पर्ने रहेछ काम अब आफूलाई के हो जिम्मेवारी त्यो चाहिँ आफ्नो खोजेर त्यसमा समितिमा हामीले गर्ने काम के हो भन्ने बुझ्ने मान्छे चाहियो
0: यसको अर्थ साथीहरूले धेरै बुझ्दै हुनुहुन्छ भन्ने पनि हो कि होइन समितिमा म बस्छु भनेर आउनु पनि ठुलो कुरा हो अब बिस्तारै अझै नेतृत्वमा चुनावै गर्नपर्ने अवस्था हो आउने आयोस् त्यसले के हो भने चुनाव गर्ने भनेको नराम्रो होइन नेतृत्व विकास हो म गर्न सक्छु भनेर अगाडि बढ्न आउने भनेको त ठुलो कुरा हो हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ
1: अन्त्यमा अब यो सफलता हाम्रो यो रेडियो सफलता 10 मेगाहरूलाई धेरै धेरै धन्यवाद म यसमा आएर यति शब्द आफ्नो कुराहरू सोधिदिनु
0: भयो
1: हाम्रो दुर्गा अधिकारीज्यूले म चाहिँ यहाँसम्म आउने समय यहाँसम्म आउने माध्यम गराइदिनु भयो बोल्न पाउँदा खुसी लाग्यो हजुरहरूलाई धेरै धेरै धन्यवाद नमस्कार पनि सबै दर्शकलाई मैले बोलेका सबै लागू हुन्छन् भन्ने पनि मलाई यही नै आफूले जे सिके त्यो नै मैले भने हस्त धन्यवाद
0: हस् धेरै धेरै धन्यवाद छ यस समयको लागि मानव अधिकारका लागि महिला एकल महिला कास्कीका उपाध्यक्ष शकुन्तला केसीसँग आज हामीले कुराकानी गरे उहाँको अनुभवबारे संस्थाबाट सिकेका कुराहरू र संस्थाले गरिरहेका गतिविधिहरू हामीले प्रस्तुत गर्ने कोसिस गर्यौं हाम्रो रेडियोको उद्देश्य पनि यही हो समाजमा लुकेर रहनुभएका समाजमा म जान्दिनँ कि भनेर पछि पर्नुभएका दिदीबहिनीहरूलाई अगाडि ल्याउने प्रयास हाम्रो हो महिला दिदीबहिनीहरू अथवा पुरुष आम नागरिकले नजानेको भनेको केही पनि छैन तर चाहिँ त्यो नजानेको कुरा केही पनि छैन, म जानेछु भनेर आत्मविश्वास चाहिँ अलिकति कम छ भने पनि यहाँ रेडियोको माध्यमबाट विभिन्न माध्यमबाट तपाईँहरूको आत्मविश्वास हामी पक्कै पनि जगाउनेछौँ। यो समय दिनुभयो आजका अतिथि शकुन्तला केसीलाई धेरै धेरै धन्यवाद दिँदै अर्को हप्ता फेरि हामी सहभागिता कार्यक्रममा यस्तै सशक्त रूपमा अगाडि बढ्नुभएका दिदी बहिनीहरू लिएर आउने नै छौँ। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856320325 9806 35480 साथै आईएसएफपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
4: हा दाई, पनि कति आत्तिनु भएको? सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार, मोबाइल 9856032717 र 9846055079।
6: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
7: सफा कपडा संकलनमा हाती माल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
7: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
7: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
2: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615747668, मोबाइल नम्बर 9856028104।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
8: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वास हाई स्पीड फाइबर इंटरनेट टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
9: कन्ट्याक्ट 0615530050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
10: बाकेलाल स्पोर्ट्स मुक्त विशाल बजार चिप्पे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9815692983 9855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
11: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
12: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
11: अनि कहाँ छ छोरा यो पसल
12: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
11: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
12: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ
11: पोखरा दुई बिन्दवासिनी बस पार्क
12: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
11: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
12: मोबाइल नम्बर 9846059581
11: 9166154475
13: सफलता स्टुडियो टाइम
14: इट्स 9 AM

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। बजार अनुगमन कमजोर रहेको गृहको निष्कर्ष, तीव्रता दिन सबै जिल्ला प्रशासनलाई निर्देशन। पेट्रोल र डिजेलको घट्यो भाउ, ग्यासमा पनि सस्तियो। कर्मचारीको सम्पूर्ण सरुवा प्रक्रिया अब अनलाइनबाटै हुने। राष्ट्रपाको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज। र आज पनि एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना, पानी पर्ने क्रम भने भोलिसम्म नै रहने। अब सुनौ पूरा समाचार। बजार अनुगमन कमजोर रहेको निष्कर्ष सहित गृह मन्त्रालयले तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। देशभर संचालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासो बढेपछि गृह मन्त्रालयले गम्भीर ध्यानकर्षण भएको पनि जनाएको छ। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहिता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले कानूनी कार्यवाही र बजार अनुगमनलाई तीव्रता दिन आदेश दिएको हो। होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित सघन र आकस्मिक अनुगमन गर्न, अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाम मुखी बनाउन, नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वा प्रचलित कानूनको उल्लंघन गर्ने जनसुकै पछिल्ला कानून बमोजिम हदैसम्मको कड़ा कार्यवाही गर्ने निर्देशन भएको छ। जिल्लाको कार्य सम्पादनलाई नियम मन्त्रालयले प्रत्यक्ष सुपरिवेक्षण गर्ने भन्दा कार्य सम्पादनमा कुनै पनि किसिमको असक्षमता वा उदासीनता प्रस्तुत नगर्न पनि सचेत गराएको छ। मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित निर्देशन पत्रमा बजारमा विधिको शासन कायम गर्न स्थानीय प्रशासनले आफ्नो सम्पूर्ण व्यावसायिकता प्रदर्शन गर्नेमा मन्त्रालय पूर्ण विश्वस्त रहेको उल्लेख छ। केही दिन अघि गृहमन्त्री सुदन गुरूङले चितवनको एक होटलमा अम्लेट खाँदा माछाको काँडा भेटिएपछि तत्कालै होटललाई जरिमाना समेत गराएका थिए। नेपाल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि बुधबार बिहान 12:01 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मर्तेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाइएको हो। निगमको संचालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर 20 रूपियाँ, डिजेल र मर्तेलमा प्रतिलिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर 40 रूपियाँ घटाउने निर्णय गरेको हो। यसै गरी खाना पकाउने एलपी ग्यासको प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। इन्डियन ओयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15 रूपियाँ 9 पैसा, डिजेलमा 29 रूपियाँ 46 पैसा, हवाई इन्धनमा 29 रूपियाँ 42 पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले यहाँ पनि मूल्य समायोजन गरेको हो। खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रति सिलिण्डर 14.2 केजी 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 रूपियाँ रहेको थियो। त्यस्तै आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 229 रूपियाँ कायम भएको छ। अन्तर्राष्ट्रिय तर्फ हवाई इन्धनको मूल्य काठमाण्डुका लागि प्रति किलो लिटर 265 अमेरिकी डलरमा घटेर 1566 डलर कायम गरिएको छ। पोखरा भैरवका अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ब्रेक इभन पोइन्टमा वृद्धि मूल्य कायम गरेको जनाएको छ। जसअनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्यको पोखरामा 1100 डलर र भैरवमा 1085 डलर तोकिएको छ। विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतार चढ़ाव आए पनि स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन नसकेको निगमले प्रश्न पारेको छ। निगमले जारी गरेको विज्ञप्तिमा हाल पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधार स्वरूप इण्डियन ओयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य घटेर आएको उल्लेख छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीलाई आह्वान गरेको छ। मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको हो। मन्त्रालयले सार्वजनिक सूचना मार्फत अनलाइन प्रणाली मार्फत सरुवाको निवेदन पेश गर्न अनुरोध गरेको छ। मन्त्रालयले सरुवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गर्न भनेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै मन्त्रा माध्यमबाट प्राप्त हुने सरुवा सम्बन्धी निवेदन उपर कुनै कार्यवाही नहुने व्यवहारा सूचनामा उल्लेख छ। अब सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छोटो छरित र प्रविधि मैत्री बनाउने मन्त्रालयको उद्देश्य छ।
राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ। चितवनको भरतपुरमा भएको पहिलो उपाधिवेशनमा निर्वाचित 6 पदाधिकारी र 99 केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान 11 बजे पार्टी कार्यालय घण्टीघरमा शपथ ग्रहण कार्यक्रम राखिएको छ। शपथपछि केन्द्रीय समिति बैठक बोलाइएको सुरासपाले जनाएको छ। केन्द्रीय समिति बैठकमा मनोनित पदाधिकारी र सदस्यहरूबारे छलफल हुनेछ। गत असार 7 गतेदेखि 12 गतेसम्म चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो। सभापति लामिछानेले भने भरतपुरमै शपथ लिएका थिए। मनसून सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ। हिजोदेखि नै शुरू भएको पानी पर्ने क्रम भोलिसम्म नै रहने मौसम पूर्वाधार महाशाखाले जनाएको छ। असार 5 गते पूर्वबाट भित्रिएको मनसून यसअघि कर्णकी र लुम्बिनी प्रदेशका धेरै भागसम्म विस्तार भएकोमा हिजोदेखि बाँकी सबै भागमा फैलिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भागमा मनसून विस्तार भएको छ। आज कोशी मधेस बागमती र गण्डकी प्रदेशमा मौसम बदली छ। गैराती काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा वर्षा भएकोमा कास्की लमजुङ सहित मध्य क्षेत्रका धेरै ठाउँमा ठूलो वर्षा भएको छ। बागमती सहित लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा कोशी प्रदेशका एक दुई ठाउँमा बिहान पनि मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभाग एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज राति हिमाली तथा पहाड़ी भागका केही ठाउँमा र तराई भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरैजसो पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। पानी परेका र पर्ने सम्भावना रहेको क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा सड़क अवरोध संस्था जोखिम हुने भएकोले आवश्यक सवारबदनी सप्नाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम सरमा पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा एक गैराती भएको खेलमा नर्वेले आइभेरी कोस्टलाई 2-1 पराजित गरेको हो। नर्वेको जितमा अर्लिङ हाइल्यान्ड र नुसाले गोल गरे। खेल सकिन 4 मिनट बाँकी रहँदा हालानले प्याट्रिक बर्गमाको बासलाई गोलमा परिणत गर्दै नर्वेलाई जित दिलाए। यसअघि खेलको 39 मिनटमा एन्टानियो नुसाले नर्वेलाई अग्रता दिलाएका थिए, तर 74 मिनटमा आमोदा डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। हालानले प्रतियोगितामा 3 खेलमा 5 गोल गरेका छन्। अब नर्वेले अन्तिम स्वरमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। आजै बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि सहज जित निकाल्दै अन्तिम स्वरमा स्थान बनाएको छ। फ्रान्सको जितमा किलियन एम्बाप्पेले 2 गोल तथा ब्राडली बाकोलाले 1 गोल गरे। एम्बाप्पेले 45 र 74 मिनटमा तथा ब्राडली बाकोलाले खेलको 53 मिनटमा गोल गरे। यस वर्षको विश्वकपमा एम्बाप्पेले गोल संख्या 6 पुगेको छ। एम्बाप्पेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेसीसँग बराबरी गरेका छन्। विश्वकपमा कुल 18 गोल सहित उनी मेसी भन्दा 1 गोलले मात्र पछाडि छन्। अब फ्रान्सले अन्तिम स्वरमा प्याराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा अहिले बिहान मेक्सिको र इक्वेडरको बीच खेल्नेछन्। पहिलो हाफमा मेक्सिको 2-0 अग्रता कायम राख्दै अगाडि बढेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। बजार अनुगमन कमजोर रहेको गृहको निष्कर्ष, तीव्रता दिन सबै जिल्ला प्रशासनलाई निर्देशन। पेट्रोल र डिजेलको घटे मूल्य, ग्यास पानी सस्तियो। कर्मचारीको सम्पूर्ण सरुवा प्रक्रिया अब अनलाइनबाटै हुने। राष्ट्रपाको नवनिर्वाचित पदाधिकारी र केन्द्र सदस्यहरूको शपथ आज हुँदै। आज पनि एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना, पानी पर्ने क्रम भोलिसम्म नै रहने। रेडियो सफलताल चार पारेको बिहान 9 बजेको खबर सङ्गालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बिग्रिन अहिले खबर सङ्गाला हुन्छ। हामीसँग सफलताको पाइलामा अब के बेर तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरू सँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।
4: सुन्न मन लायो,
5: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट शप।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले ती लगाता कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्भर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्भर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
8: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

सबैजनामा म गायिका ऋतु कणेल अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज सबैजनाले सुन्दै गर्नुहोला।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफ र सी कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनु।
2: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615356651। सम्झनु है नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
0: बाल बालिका का लागि स्वर्णबिन्दु खुवाइनी कार्यक्रम सम्बन्धी विशेष सूचना।
3: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
3: सोह्र बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
3: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
3: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउनु हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
3: फोन नम्बर 0615635528, मोबाइल नम्बर 98560558।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 0615531071, 98067081234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
3: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागी फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011900 9828842020। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
4: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।
5: घर बनाउन लाग्ने कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्ने सर्वोच्च काठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 0161541984, 541985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो सान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: सफलता स्टूडियो टाइम।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा छ, उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-5843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 061-570-736 98-560-2325 98-086-35-480 साथ ही आईएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
6: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो
7: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-57-9-15।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन नै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसके।
2: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560-23461 98266-0698।
4: Studio Time.

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860715947 9855375775।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547734। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840206127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530508 0615898488।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युक्षी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-22-25, 98-560-26-110।
5: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
6: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
5: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
6: सफलता

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुगत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
5: एरिया मै नि घर बनाउन लाखको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा। हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँको अस्ति त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
9: बनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो बन नै सखा भने भयो।
11: हाम्रो बन, हाम्रो धन, डरेलोबाट जोगाउन गरो जतन। बनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9825170714
3: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातिमाल गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856061186 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हेलो
1: हजुर सुन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी ताले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9807159947 9857325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89989।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9166154।
5: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9860-1246 9850-52-10504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा एकिन चुडन्यो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: त्यस्तो के कुरा थियो श्रेय जुन भन्नको लागि मलाई यहाँसम्म बोलायो
3: भन्नु पर्ने कुरा त धेरै नै छन् सतीश तर अहिलेको लागि थ्री म्याजिक वर्डले नै काम चलाउनु पर्ला
2: थ्री म्याजिक वर्ड
3: लेट्स गेट म्यारिड

0: केही सम्बन्धहरू एक किनारा जस्तै हुने रहेछ, सँगै भएर पनि सँगै हुन नसक्ने।
1: भेट्न मन लाग्यो
2: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।
3: निस्किनु तिमी।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा दुई बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
6: मोबाइल नम्बर 98460-59581,
5: 98165-15475।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615553050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
11: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
12: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
11: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन, नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98460-41081।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-57-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागडुङ्गा पोखराहाट कास्की, फोन नम्बर 061-55-071, 98-067-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हाती मालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस प्रिन्ट हाउस प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 061576110 प्रोप्राइटर मनोज बास्तोला 9562022525 9562226110
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै PRP स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
6: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
7: होइन ए बुढा बिहान बिहान कहाँ नलाकाऊ
8: मेरी आमै नि घर बनाउन लाएको कुरा त तपाईँ पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न संयुक्त काष्ठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ।
12: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
13: मुहान वरपरका रुख नकाटौ र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
14: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60 2 मिट स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161537904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
5: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231461, 98266098।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9816062983 9855582855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856020325 9806535480 साथै आयल्स पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकैछ डुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
2: दाई पनि कति आतिलो भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि हो त्यही गएपछि डुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वा मोबाइल 9856032717 र 9846055079
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट कल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
1: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

किन बोल्दैन सबै चुप छ यहाँको मान्छेहरूले मलाई लगुङ्गा गुन्डा भन्छ त्यही भएर होला होइन मनको कुरा किन मन दिनु पाउँछ वर्षमा ल्याउन सक्दैनौ

माफ गरिदेऊ मलाई, मेरो भाग्यमा रहेनछ। हाम्रो मायालाई मैले असफल बनाए, माफ गरिदेऊ मलाई।

0: यो खटारले फेरि टेन्सन दिए।
1: अब देखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122444584।
4: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
9: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
10: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
9: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
10: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
9: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
11: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 0165714330, 98565803443। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र 3 कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061587915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811701।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।
3: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
4: घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793, 97650 59 60। दोस्तीटु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581,
2: 98165 15 475।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुदरा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840-20-127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860401081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9560203525 9806535480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60। दोस्ती टू मिट सप
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ।

0: सम्पूर्ण सामान किन्न कता जाने होला?
1: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
2: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मास बार श्रीकृष्ण माविदेखि बुलाउदी लेक्स साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860309362 9560334 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
3: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 9560-21-440 9560-60-127 र 9080-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
2: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615530050 0615589848
1: फर मोर डिटेल्स भिजिट www.websurfer.com.np
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 कर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसके।
4: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
5: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98-560-23461 98-266-0698

0: समाज जोड्न आमा मिलन
1: पोखरा महानगर पालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौ।
2: सहकारी मार्फत सहकारी गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटे कि मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सहकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
2: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन
0: स्वास्थ्य र निरोगी बन्न योग र योगमा जीवन जोड्न आमा मिलन
2: आमा मिलन संस्था एक कार्यक्षेत्र अनेक
0: आटे गर्न सकिन्छ यसैको उदाहरण हो आमा मिलन।
2: हजुर आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईँको सेवामा। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन
2: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
6: यो खटारले फेरि टेन्सन दिए।
7: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
8: उनीहरूलाई के थाहा गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
2: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ। साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप पोखरा 8 रत्न चोक प्रोप्राइटर भीमकाजी गुरुङ मोबाइल नम्बर 9768666353 9812444584।
9: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा 8 कास्की फोन नम्बर 0165530071 9807881234 9705077123 व्हाट्सएप नम्बर 9801177123।
10: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
11: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
10: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
11: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
12: साल ट्रेडिंग कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चौक बस पार्क, संपर्क नंबर 061-520-179।

0: नमस्कार, म डाक्टर चिदघन चैतन्य, यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: जय जय राम। सर्वे भवन्ति सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्ति, मा कश्चित्तु भजाम्यः। नमस्कार, म जगन्नाथ तिवारी, तपाईहरुले रेडियो सफलता सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: मन्दिर,
1: गुरुकुल,
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभभरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 18 गते बिहिबार, ईस्वी सम्वत जुलाई 2 तारिक सन् 2026, श्री साक्य 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ कृष्ण पक्ष चलिरहेको छ। सौर्यमान अनुसार आज आषाढ कृष्ण पक्षको द्वितीय तिथि बिहानमा 8:08 त्यसपछि तृतीय तिथि लाग्नेछ। नक्षत्रमा उत्तर सारा बिहानमा 8:52 त्यसपछि श्रवण नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा ऐन र 28 गति 16 पलासम्म त्यसपछि वैदृति योग लाग्नेछ। कर्णमा वाणिज्य रात्र रहनेछ। आनन्दादि योगमा आज द्वाक्ष योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। आजको दिनमान 34:31 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:12 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7:02 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 8:55 रहेको छ भने चन्द्रमा अस्ताउने समय बिहानमा 6:56 रहेको छ। आज विश्व खेलकुद पत्रकारिता दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूका लागि आज नयाँ अवसरले तपाईँलाई उत्साहित बनाउने सम्भावना रहेको छ। चन्द्रमाको प्रभावले आत्मविश्वास बढ्ने भएकाले रोकिएका कामलाई पुनः गति दिन सक्नुहुनेछ। अध्ययन, व्यवसाय, जागिर अथवा सामाजिक क्षेत्रमा राम्रो प्रगति हुने संकेत पनि देखिएको छ। परिवारका सदस्यसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। कसैको सुझावले भविष्यका लागि नयाँ बाटो देखाउन सक्नेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ र आवश्यक खर्च सहज रूपमा व्यवस्थापन गर्न सक्नुहुनेछ। सकारात्मक सोच र निरन्तर प्रयासले आजको दिनलाई उपलब्धिमूलक र सुखद बनाउने देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आज धैर्यता र व्यावहारिक सोचले तपाईँलाई धेरै काममा सफलता दिलाउनेछ। आर्थिक योजना बनाउने, बचत बढाउने अथवा भविष्यका लागि नयाँ निर्णय गर्ने उपयुक्त समय पनि रहेको छ। परिवारमा खुशीको वातावरण बन्ने सम्भावना रहेको छ। आफन्तसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ। क्षेत्रमा तपाईँको मेहनतको प्रशंसा हुन सक्नेछ। स्वास्थ्य सामान्य रहनेछ भने मानसिक रूपमा पनि उत्साह कायम रहनेछ। कुनै शुभ समाचारले आजको दिनको अन्त्य अझ खुशीमय बनाउन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज सम्बन्ध विस्तार गर्ने र नयाँ अवसर खोज्ने दिन रहेको छ। चन्द्रमाको प्रभावले साझेदारीका काममा राम्रो नतिजा प्राप्त हुने सम्भावना रहेको छ। जीवनसाथी अथवा प्रियजनसँगको सम्बन्धमा मिठास थपिनेछ। व्यापार गर्नेहरूका लागि नयाँ ग्राहक अथवा सहकारीको अवसर आउने देखिएको छ। आफ्नो विचार स्पष्ट रूपमा राख्दा अरूको विश्वास जित्न सक्नुहुनेछ। यात्रा अथवा नयाँ भेटघाटले भविष्यमा फाइदा पुग्ने देखिएको छ। आत्मविश्वासका साथ अघि बढ्दा निकै राम्रो हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूका लागि आज मेहनतले राम्रो प्रतिफल दिने दिन रहेको छ। कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि त्यसलाई सफलतापूर्वक पूरा गर्न तपाईँ सक्नुहुनेछ। सहकर्मीको सहयोगले कठिन काम पनि सहज बन्नेछ। स्वास्थ्यमा सुधार आउने संकेत रहेको छ, तर आरामलाई व्यवस्था नगर्नुहोला। परिवारबाट हौसला प्राप्त हुनेछ। दैनिक काम व्यवस्थित रूपमा गर्न सक्दा समयको सदुपयोग हुनेछ। पुराना समस्या समाधानतर्फ उन्मुख हुने भएकाले मन हलुका हुनेछ। धैर्यता र अनुशासनमा कायम रहँदा आज राम्रो उपलब्धि प्राप्त हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज तपाईँको प्रतिभा र नेतृत्व क्षमताले सबैको ध्यान आकर्षित गर्नेछ। शिक्षा, कला सृजना अथवा मनोरञ्जनसँग सम्बन्धित क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ भने सन्तानबाट खुसीको समाचार सुन्न पाइनेछ। नयाँ योजना शुरू गर्न समय अनुकूल रहेको छ। सामाजिक कार्यक्रममा सहभागी हुँदा तपाईँलाई मान सम्मान प्राप्त हुनेछ। तपाईँको आत्मविश्वासले कठिन काम पनि सहज रूपमा पूरा गराउनेछ। आजको दिन पूर्ण र सकारात्मक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज घर परिवारसँग बिताएको समय विशेष फलदायी रहनेछ। पारिवारिक छलफलबाट भविष्यका लागि राम्रो निर्णय हुनेछ। घर जग्गा अथवा सवारीसँग सम्बन्धित काममा सकारात्मक प्रगति हुने देखिएको छ। कार्यक्षेत्रमा पनि तपाईँको धैर्यता र जिम्मेवारीको प्रशंसा हुनेछ। आमा बुबाको आशीर्वाद र सुझावले नयाँ दिशा दिन सक्नेछ। मानसिक शान्ति कायम रहने भएकाले महत्वपूर्ण निर्णय लिन सहज हुनेछ।